0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 6 बजेको छ।
0: यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो, बरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 19 गते मंगलबार, सन 2026 अगस्त 4 तारीक साउन कृष्ण पक्षको पञ्चमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको मकवानपुरको हेटौडामा रहेको रेडियो सरोवर 92.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट,
1: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज, संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै,
0: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानूनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो, सुरक्षित र कम खर्चिलो बनाउने,
1: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ्दो, दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकारलाई चुनौती,
3: प्रक्रिया पूरा गरेर जानुपर्छ, यसमा पनि चुनौतीहरू छन्। एकतर्फी रूपमा होइन, दुईतर्फी संवादबाट अगाडि बढाउनु पर्ने हुन्छ। यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
0: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात पीकेको उदय, सुशासन र रोजगारीको नारा दिएर जनसुराज पार्टीले भत्कायो भाजपाको गढ,
1: र केप भर्डेको प्रशिक्षक पेड्रो मोरक्को

0: रेनिसा बर्कानका मुख्य प्रशिक्षक नियुक्त।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सुनसरीको देवानगंजमा शुरू भएर अरू जिल्लामा पनि फैलिन थालेको साम्प्रदायिक तनाव साम्य पार्न सरकार र सुरक्षा संयन्त्र मात्रै सक्रिय भएनन्। सत्तारूढदेखि विपक्षी र संसदमा प्रतिनिधित्व गर्ने नगर्ने सबै दलहरू उत्तिकै खटिए। अघि पछि सरकार र सत्तारूढ दलको आलोचना गर्ने विपक्षी दलले पनि हातमा हात मिलाए। स्थापना भएको चार वर्षमै प्रचण्ड बहुमत सहित सरकारको नेतृत्वमा पुगेको राजनीतिक दल हो रासोपा। रासोपाले पनि हरेक संकट र चुनौतीको सामना मिलेर गर्दा मात्रै सहज अवतरण हुन्छ भन्ने पुराना दलहरूले थालेको अभ्यासलाई पछ्यायो। सरकार, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक गुरू र नागरिक समाजको साझा सक्रियताको परिणाम अहिले विस्तारै स्थिति नियन्त्रणमा हुँदैछ। सुनसरीको तनावपछि तत्कालै सक्रियता नदेखाएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना समेत भएको थियो। उहाँमाथि संवेदनशील घटनामा प्रतिक्रिया नदिएको, सिंहदरबारबाट बाहिर ननिस्किएको र मधेससँग संवाद नगरेको आरोप लाग्यो। आलोचना बढेपछि प्रधानमन्त्री शाह पनि सक्रिय हुनुभयो। देशवासीका नाममा सम्बोधन गर्दै धार्मिक सद्भाव कायम राख्न अपील गर्नुभयो। साम्प्रदायिक तनाव नियन्त्रणमा सुरक्षा निकायको सक्रियता त रह्यो नै, त्यससँगै राजनीतिक तहमा देखिएको सहकार्यले पनि परिस्थिति सामान्य बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरू बताउँछन्। संकटमा पर्दा एक ठाउँमा आउने विशेषता नेपालमा विशेष रहेको पूर्व राजनीतिज्ञ तथा कूटनीतिज्ञ निलाम्बर आचार्य बताउनुहुन्छ। 2007 नै यस्तो देखिँदै आएको छ। उहाँले भन्नुभयो, हाम्रो राजनीतिक संस्कार सहिष्णुताको छ, संवाद, अन्तर्क्रिया र सहकार्य गर्ने खालको छ। दक्षिण एसियाका अरू देशहरूको तुलनामा सत्ता र प्रतिपक्ष बीच वा सर्वपक्षीय सहकार्यको संस्कृतिको उत्तम अभ्यास नेपालमा रहेको उहाँले बताउनुभयो। सुनसरी, धनुषा लगायत विभिन्न जिल्लामा सद्भाव र्याली निकालिँदै सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, स्थानीय तह, धार्मिक अगुवा, सुरक्षा निकाय र नागरिक समाज एकै ठाउँमा उभिन थालेका छन्। एक हप्ता अघि चर्किएको तनाव अन्तत फेरि संवाद र सर्वपक्षीय पहलमै सहज हुन थालेको छ। यस्ता घटना विगतमा पनि भएका थिए। विगतमा तराई मधेसमा यस्तै प्रकृतिका धेरै साम्प्रदायिक संवेदनशील घटनामा प्रारम्भिक चरणमै सरकार, स्थानीय जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र समुदायबीच संवाद शुरू हुँदा तनाव छोटो समयमै नियन्त्रणमा आएको थियो। देवानगंजमा भने त्यही समन्वय प्रारम्भिक चरणमै प्रभावकारी बन्न नसक्दा सामान्य विवाद, क्रमशः गोलीकाण्ड, तीनजनाको निधन, लामो आन्दोलन र 7 दिनसम्म लम्बिएको संकटमा परिणत हुन पुगेको स्थानीय सरकारवालाको निष्कर्ष छ। मानवाधिकार कर्मी रमेश भट्टराई, सुनसरीका पछिल्ला ठूला घटनाले साम्प्रदायिक वा संवेदनशील विवादमा सुरक्षा कार्यवाही मात्र पर्याप्त नहुने स्पष्ट सन्देश दिएको बताउनुहुन्छ। आजको कान्तिपुरमा खबर छ।
2: एमाले भित्र प्रदेश सत्ताका लागि किचलो बढ़ेको छ। नेकपासँग गठबन्धन गरेको एमाले कोशी, बागमती र लुम्बिनीमा मुख्यमन्त्री पाउनेछ। तर कोशी र लुम्बिनीमा एमालेकै नेतृत्व रहे पनि अध्यक्ष केपी ओली नयाँ मुख्यमन्त्री बनाउन जोड़बर गरिरहनु भएको छ। वहाँले सचिव एवं कोशी इन्चार्ज शेरधन राईलाई विराटनगर पठाएर कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा दिन हिजो निर्देशन दिनुभएको छ। एमाले नेकपा गठबन्धनले बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि जोड़बल गरिरहे पनि मुख्यमन्त्री इन्द्र बहादुर बानियाले भने अल्पमतको सरकार चलाइरहनु भएको छ। प्रदेशमा राजनीतिक गतिरोध रहेका बेला मुख्यमन्त्री बानियाले हिजो हेटौडामा बोलाएको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरण र नयाँ सरकार गठनको विषयमा दलहरूबीच बहस चलेको छ। यसैबीच कांग्रेसभित्रको शक्ति संघर्ष विभाजनको संघारमा पुगेसँगै पार्टीको विरासत बोकेको कोइराला परिवार पनि तीन धारमा विभाजित भएको छ। केही वर्षदेखि नेतृत्वदायी भूमिकाबाट टाढा रहेका कोइराला परिवारका सदस्यहरू एकीकृत नरहेको मात्र होइन, हस्तक्षेपकारी भूमिका खेल्ने ठाउँमा पनि छैनन्। पछिल्ला घटनाक्रम अनुसार बीपी कोइरालाका पुत्र डाक्टर शशांक संस्थापन इतर पक्षको नेतृत्वमा उभिनु भएको छ भने गिरिजा प्रसादकी पुत्री सुजाता संस्थापन पक्षमा देखिनु भएको छ। नोना पुत्र डाक्टर शेखर भने दुवै पक्षबीच पार्टी एकता कायम हुनुपर्ने पक्षमा मझधारमा उभिनु भएको छ। 14 महाधिवेशनपछि डाक्टर शशांक, डाक्टर शेखर र सुजाताले पटक पटक छलफल गर्दै एकताबद्ध भएर अघि गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। तर अहिले बीपी कोइरालाका पुत्र डाक्टर शशांकले संस्थापन इतर पक्षको नेतृत्व सम्हालिनु भएको छ भने डाक्टर शेखर पार्टीभित्र आन्तरिक एकता कायम हुनुपर्ने पक्षमा हुनुहुन्छ। नयाँ पत्रिकामा खबर छ।
1: गए राती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै मोरङ, सुनसरी, सिन्धुपाल्चोक, अर्घाखाँची, अछाम, रूकुम, जाजरकोट, दाङमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने र केही ठाउँमा भने मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाड़ी र तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा आरी घोप्टे पानी पर्न सक्ने महाशाखाले जनाएको छ। गैराती पानी परे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागढुङ्गा मुगलिन सड़कमा नियमित रूपमा गाड़ी चलिरहेका छन्। हिजो दिउँसो पहिरोका कारण पटक पटक अवरूद्ध भएको यो सड़क खण्ड अहिले खुला रहेको मुगलिन प्रहरीले जनाएको छ। काया कैरनमा युरोपतर्फ बढ़दै गएको नेपाली श्रमिकको आकर्षण बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज, प्रदेश सत्ताले एमालेमा बढ़ायो किचलो, कांग्रेसको विवादमा कोइराला दाजु बहिनी तीनतिर, गैराती धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा, मुगली नारायणगढ़ सड़कमा नियमित गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। विश्वभर डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र बढ़िरहेको छ। नेपालले पनि कागजी नोटबाट डिजिटल मुद्रा नोटको कानूनी बाटो खोल्ने तयारी गरेको छ। नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकद्वारा जारी गरिने डिजिटल मुद्रा सेन्ट्रल बैंक डिजिटल करेन्सी सीडीबीसी जारी गर्ने कानूनी बाटो खुलाउने तयारी गरेसँगै देशको मौद्रिक प्रणालीमा नयाँ अध्याय शुरू हुने निश्चित भएको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 को परिच्छेद 6 अन्तर्गतको दफा 51 रहेको नेपालको मौद्रिक इकाई रूपैयाँ हुनेछ र यस्तो रूपैयाँ 100 पैसामा विभाजित हुनेछ भन्ने व्यवस्था संशोधन गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयकमा यसको सट्टा बैंकले नेपाली रूपैयाँलाई कुनै संकेत निर्धारण गरी प्रयोगमा ल्याउन सक्नेछ भन्ने व्यवस्था समावेश गरिएको छ। यस संशोधनसँगै नेपाली मुद्रालाई आधुनिक प्रविधि अनुसार डिजिटल स्वरूपमा विकास गर्ने कानूनी आधार तयार हुने अपेक्षा गरिएको छ। आगामी कानून लागू भएपछि नेपाल राष्ट्र बैंकलाई कागजी मुद्रासँगै डिजिटल नेपाली रूपैयाँ डिजिटल करेन्सी जारी गर्ने बाटो खुल्नेछ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलका अनुसार नयाँ कानून मार्फत कागजी नोटलाई क्रमिक रूपमा डिजिटल मुद्रामा रूपान्तरण गर्ने तयारी भइरहेको छ। विज्ञहरूका अनुसार पेपर नोटको तुलनामा डिजिटल मुद्राले भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउन सक्छ। अहिले सरकारले हरेक वर्ष नोट छपाई ढुवानी सुरक्षा र पुरानो नोट व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आएको छ। डिजिटल मुद्रा कार्यान्वयनमा भएमा यस्ता खर्च उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
1: नेपालको वैदेशिक रोजगारी लामो समयसम्म खाड़ी राष्ट्र र मलेसियामा केन्द्रित रहे पनि पछिल्ला वर्षहरूमा युरोप, दक्षिण कोरिया र जापानतर्फ पनि आकर्षण बढ़दै गएको छ। कम ज्याला, सीमित श्रम अधिकार र कठोर कार्य वातावरणका कारण धेरै श्रमिकले वैकल्पिक गन्तव्य खोज्न थालेका छन् भने क्षेत्रीय अस्थिरताले पनि खाड़ीप्रतिको आकर्षण केही घटाएको छ। तर गन्तव्य विविधीकरणसँगै उच्च भर्ती शुल्क, जोखिमपूर्ण आप्रवासन र सीमित कूटनीतिक सहायता जस्ता चुनौती पनि देखिएका छन्। साथी महेश केवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई अहिलेको समयमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको रोजाईमा आएको परिवर्तन बारे कुराकानी गर्नुभएको छ।
9: वैदेशिक रोजगार भनेर भन्ने बित्तिकै गल्फ र मलेसिया टोटल यो 7 देशमा नै हाम्रो एक किसिमले निर्भरता भने पनि हुन्थ्यो पहिला, किनभने 95% भन्दा बढी चाहिँ श्रम स्वीकृतिहरू ती देशहरूकै लागि जारी हुन्थ्यो। पछिल्ला वर्षहरूको लागि हेर्दाखेरिमा चाहिँ यो रेसियो चाहिँ अरू देशहरूमा पनि विस्तारै जाने क्रम चाहिँ बढेको देखिन्छ। गत वर्षको चाहिँ रोमानिया नै टप 6 आइसकेका देखिन्छ। साइप्रस, टर्की, त्यसले हेर्दाखेरिमा चाहिँ यो युरोपियन कन्ट्रीहरूको चाहिँ केही हबहरू, केही गेटवेहरू बनेको देखिन्छ।
10: यो सिपको कुरा गर्दा, कामको खटाइको कुरा गर्दा के फरक छ खाडीमा र युरोपमा?
9: पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै, केही न केही किसिमको दक्षता भएको, स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ। स्किल, मिडियम स्किल अथवा हाई स्किलहरूले नै मात्रै काम चाहिँ गर्न सक्ने, काम पाउने, सजिलै काम पाउने, अनि काम पायो भने पनि राम्रो पेमेन्ट पाउने, अनि ज्यादतीहरूमा नपर्ने, किनभने युरोपमा पनि ज्यादती झुक्यानहरूमा पर्ने सम्भावनाहरू छँदै छ। त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी चाहिँ बढी मात्रामा पाउने हुन्छ। बढ्दो मात्रामा नेपालीहरू चाहिँ त्यहाँ कार्यरत अथवा बसोबासै गर्नेहरूको संख्या क्रमशः बढ्दै पनि गएको कारणले गर्दा, आफ्ना नातागोताहरू गएको कारणले गर्दा, ए यहाँ पनि यस्तो किसिमको काम त पाइन्छ नि, तिमी गल्फमै किन बस्छौ अथवा मलेसियामै किन बस्छौ, त्यति नै मेहनत गर्दाखेरिमा यहाँ अझ राम्रो कमाइ हुन्छ, उस्तै पर्यो भने यहाँ परिवारै लिएर आउन पनि सक्ने सम्भावनाहरू रहन्छ। अधिकार उल्लङ्घन र ज्यादती धेरै सहनु पर्दैन, उन्नत शहरमा पुगिन्छ, विकासहरूलाई प्रयोग गर्न पाइन्छ।
10: अबको समयमा चाहिँ नेपालको मुख्य गन्तव्य देशहरू चाहिँ कुन कुन हुन सक्छन् र त्यस अनुसार सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ अबका दिनमा?
9: यो एकै ठाउँमा केन्द्रीकृत निर्भरतामा चाहिँ आधारित भएर गरिने जुन लेबर माइग्रेसन छ, यसले चाहिँ हामीलाई कुनै पनि बेला चाहिँ ठूलो चुनौतीमा पार दिन सक्छ भन्ने चाहिँ उदाहरण पाठहरू हामी सिकिसकेका छौँ। त्यस कारणले गर्दा यसलाई डाइभर्सिफाई गर्नु जरुरी छ। अनि त्यस पछाडि यसमा असुली ठूलो

0: सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, भारतीय सुरक्षाकर्मीले अस्ति आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीय बासिन्दाले बाढ़ी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले अस्ति आइतबार भारतको विदेश मन्त्रालयसँग यस विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति समेत जनाएको छ, तर भारतीय पक्षले तटबन्ध बनाएको क्षेत्र विवादित भए काले दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको ती अधिकारीले बताएका खबर कान्तिपुरले लेखेको छ।
1: 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ। 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकोमा गएको हप्ता अदालतमा मुद्दा दायर भएको हो, जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। यो मुद्दामा सहसचिव भट्टराई विरूद्ध राहदानी ऐन अनुसार जिल्ला अदालत काठमाडौँ मा मुद्दा दायर भएको हो। गएको माघमा सीआईबीले भट्टराईसँग बयान लिएको थियो। त्यति बेला नै प्रहरीले राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएकोमा हालै मात्र सरकारी वकिलले साउन 11 मुद्दा दायर गरेको हो। यो मुद्दामा भट्टराई फरार रहेकोले उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले बताउनु भएको छ। हिजो अदालतमा थुनछेक नभ्याइएपछि भट्टराईलाई सीआईबीकै हिरासतमा राखिएको छ। नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। दार्चुलाका दुर्गम बस्तीहरूमा अहिले पनि स्थानीय बासिन्दाको दैनिक जीवन तुइनमै निर्भर छ। यहाँका बाल बालिका बिरामी ज्येष्ठ नागरिकदेखि दैनिक उपभोगका सामान ओसार्न तथा सर्वसाधारणसम्मले आफ्नो ज्यानको बाजी लगाएर महाकाली नदी पार गर्न तुइन प्रयोग गर्न बाध्य छन्। तुइनको तार रहे जीवन रहन्छ, तुटे जीवन नै समाप्त हुने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँपालिका दुई दुम्लिङका स्थानीय बासिन्दा। तुइन तरेर महाकाली वार पार गर्न हरेक पटक झुन्डिँदा स्थानीयवासीले ज्यानकै बाजी लगाइरहेका हुन्छन्। यहाँका स्थानीय बासिन्दा नेपालतर्फको तल्लो दुम्लिङ र भारततर्फको गर्भाधार ठाउँलाई जोड्ने महाकाली नदीमाथि अस्थायी अवैध तुइन लगाएर वार पार गर्ने गर्छन्। महाकाली नदी दुई देशको साझा नदी भएका कारण कुनै एक पक्षले कुनै संरचना निर्माण गर्दा वा कुनै क्रियाकलाप गर्दा दुवैको सहमति आवश्यक पर्छ। यहाँका स्थानीय बासिन्दालाई अवैध

0: दिन लगाएर वार पार गर्नुपर्ने बाध्यता बनेको छ। बरसातमा नदीको बहाव बढ्दा जोखिम अझै धेरै हुने स्थानीय बासिन्दाले बताएका छन्। दुम्लिङसम्म जान वर्षायाममा गाड़ी सञ्चालन हुने सड़कको सुविधा छैन। पैदल हिँड्ने समेत निकै जोखिम हुने गरेको दुम्लिङका स्थानीय प्रभात बुढाथोकीले बताउनुभयो। उपचार, शिक्षा, रोजगारी र दैनिक आवश्यकताका लागि यहाँका स्थानीय बासिन्दाले तुइङको सहारा लिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। यहाँका स्थानीयवासीले वर्षौंदेखि यो स्थानमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणका लागि माग उठाउँदै आइरहेको भए पनि समस्याको अझै समाधान हुन सकेको छैन। तुइनकै तारमा बाँचेको जीवन शीर्षकको खबर गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। काक्रो जनता पार्टी सीपीजे नेतृत्वको युवा आन्दोलनबाट रक्षात्मक अवस्थामा पुगेको भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाले विधानसभा उपचुनावमा पनि नराम्रो धक्का बेहोरेको छ। हिजो सार्वजनिक भएको मतपरिणाम अनुसार बिहारको बांकीपुर सीटमा जनसुराज पार्टी जेएसपी, मध्यप्रदेशको दतिया सीटमा भारतीय राष्ट्रिय कांग्रेसले जित हात पारेको छ। भाजपाले गुजरातको मान्दलपुर सीट मात्र जोगाएको छ। पटनासँग जोड़िएको बांकीपुर निर्वाचन क्षेत्र भाजपाको गढ़ मानिन्छ। यसै वर्ष भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो पार्टीलाई लामो समयदेखिको गढ़मा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई जिताउन सक्नु भएन। नितिनले यस क्षेत्रबाट पाँच पटक लगातार चुनाव जित्नु भएको थियो, तर यसपटक भने उहाँ आफ्ना उत्तराधिकारीलाई चुनाव जिताउन असफल हुनुभयो। उपचुनावमा जेएसपीका संस्थापक प्रशान्त किशोर पीके विजय हुनुभएको छ। प्रशान्त किशोर र दुई वर्ष अघि खुलेको जनसुराज पार्टीका लागि यो पहिलो चुनावी जित हो। यो जितलाई बिहारको राजनीतिमा प्रशान्त किशोरको औपचारिक उदयका रूपमा हेरिएको छ।
0: अब खेल खबर। केप भर्डेको प्रशिक्षक पेड्रो लैता ओ बिट्रो बुबिस्टा मोरक्को रेनिसा बर्कानका मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले क्लबलाई दुई वर्ष सम्हाल्ने सम्झौता गरेका छन्। बुबिस्टाले पछिल्ला छ वर्ष केप भर्डे राष्ट्रिय फुटबल टोलीको नेतृत्व गर्दै ऐतिहासिक सफलता दिलाएका थिए। उनको नेतृत्वमा टोलीले पहिलो पटक विश्वकपमा स्थान बनाएको र टोलीलाई नकआउट चरणसम्म पुर्याएका थिए। साथै सन् 2024 अफ्रिका कप अफ नेशन्समा टोली क्वार्टर फाइनलसम्म पुगेको थियो। मोरक्को संचार माध्यमका अनुसार बुबिस्टा राष्ट्रिय टोलीसँगै क्लबको जिम्मेवारी पनि सम्हाल्न इच्छुक थिए, तर क्लबले पूर्ण रूपमा क्लबमै केन्द्रित हुनुपर्ने शर्त राखेपछि उनले केप भर्डेको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्। राष्ट्रिय टोलीबाट क्लब फुटबलमा प्रवेश गरेका बुबिस्टाका लागि यो पहिलो अनुभव हुनेछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। यस वर्ष वर्षा कम हुने भनिए पनि अहिलेसम्म गएको वर्षभन्दा बढ़ी धान रोपाई भएको छ। गएको वर्ष 83.93% धान रोपाई भएकोमा यस वर्ष अहिलेसम्म 92% धान रोपाई भएको खबर गोर्खा पत्रले लेखेको छ।
0: 17 अर्ब बढ़ी खर्च गरेर स्तरोन्नति गरिएको बुटवल नारायण घाट सड़क नेपाल सरकार समक्ष हस्तान्तरण नहुँदै भाँसिएको छ। सड़क विभागका उच्च कर्मचारीहरूले राष्ट्रिय सतर्कता केन्द्रसँग त्यस सड़कको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका छन्। सड़क हस्तान्तरण नहुँदै ठाउँ ठाउँमा समस्या उत्पन्न भएपछि सड़कको गुणस्तर तथा सरकारी पक्षबाट भएको अनुगमन तथा प्राविधिक परीक्षणप्रति नै प्रश्न उठेको छ।
1: गएको आर्थिक वर्ष सातै प्रदेशको पूँजीगत खर्च औसत 61.33% मात्र भएको छ। यो यसै अवधिमा भएको संघीय सरकारको पूँजीगत खर्चको तुलनामा भने बढ़ी हो।
0: मध्य प्रदेशमा तीव्र रूपमा घट्दै गएको भूमिगत जलस्रोत सुरक्षित खाने पानीको सीमित पहुँच, सरसफाई व्यवस्थापनको कमजोरी र जलस्रोत परीक्षणमा देखिएको नीतिगत तथा संस्थागत कमजोरी तत्काल सुधार गर्न सुझाव दिइएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले सरकारलाई यस्तो सुझाव दिएको हो।
1: राज्यको नीति अनिश्चित हुँदा अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक नीतिगत अनिश्चितताले समष्टिगत अर्थतन्त्रमा पार्ने प्रभाव नेपालको अध्ययन विषयक प्रतिवेदनले नीतिगत निश्चितता नहुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखाएको हो।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायिक फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले हिजो काठमाडौँ उपत्यकाका विभिन्न 11 उद्योग तथा व्यवसाय फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो।
1: काया कैरनमा अब पालो उखानको
0: चलाउनु काम जोगाउनु दाम।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
1: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानूनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
0: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ्दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकारलाई चुनौती
1: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात पीकेको उदय सुशासन र रोजगारीको नारा दिएर जन सुराज पार्टीले भत्कायो भाजपाको गढ
0: र केप भर्डेको प्रशिक्षक पेड्रो मोरक्कोको रेनिसा बर्कानमा मुख्य प्रशिक्षक नियुक्त
1: र अन्त्यमा आजको कार्टुन आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। दुर्गा पर्साई पटक पटक पक्राउ पर्ने र छुट्ने गरेको विषयसँग सम्बन्धित छ। यस पटक पनि यस्तै भएको छ। यहाँ पर्साई जस्तै देखिने मान्छे घरको छतमा उभिएर बाहिर बाटोतिर हिँडिरहेका छन् अनि उनी भन्दैछन् छुटेको घण्टौं भइसक्यो अझै पक्राउ गर्दैनन् त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।

0: extreme energy drink.
1: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054793।
3: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: सुर्खेत र सल्यानमा खडेरी प्रभावित क्षेत्रमा अध्ययन गर्न 5 सदस्यीय कार्यदल गठन। कार्यदलले धान रोपाईको अवस्थाको स्थगित अध्ययन गर्ने।
1: सुर्खेतको चौगुनेको मालिका सामुदायिक वनमा आर्थिक अनियमितता भएको अख्तियारको दावी। उपभोक्ता समूहका पूर्व अध्यक्ष सहित 11 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता।
0: नेपालगंज नाकाबाट गत आर्थिक वर्षमा 84 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका जडीबुटी निकासी जडीबुटी निर्यात हुने क्रम बढ़्यो।
1: देशभर मनसुनी वायुको प्रभाव, आज 6 प्रदेशमा भारी वर्षाको सम्भावना।
0: र नेपाल भलिबल संघले यो वर्ष 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने। वार्षिक खेल तालिका सार्वजनिक।
1: हिमाल पहाड तराई जोड्छौ सबैलाई। बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्र .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले सुर्खेत र सल्यानमा खडेरी प्रभावित क्षेत्रमा धान रोपाईमा परेको असरबारे स्थलगत अध्ययन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सचिव स्तरीय निर्णय मार्फत कार्यदल गठन गरेको हो। कार्यदलले सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर 1, 3, 4, 5, 6 र 7 तथा सल्यानको बनगाडको पनि नगरपालिका 1, 2, 3, 4, 5, 6 र 7 पर्याप्त वर्षा नहुँदा धान रोपाई हुन नसकेको अवस्थाको अध्ययन गर्नेछ। यस्तै कर्णाली प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले शून्य समयमा सल्यान र सुर्खेतका प्रभावित क्षेत्रमा खडेरीका कारण किसानले धान रोप्न नपाएको विषय उठाउँदै सरकारको ध्यान आकर्षण गराएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको बताउनुभयो। कार्यदलको संयोजकमा मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकाई रहनु भएको छ। सदस्यहरूमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका इन्जिनियर प्रतिनिधि, खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय सुर्खेतका इन्जिनियर प्रतिनिधि तथा मन्त्रालयका बागवानी विकास अधिकृत विशाल खत्री रहनु भएको छ। मन्त्रालयले कार्यदलले प्रभावित क्षेत्रमा पुगेर स्थानीय तह, किसान, सरोकारवाला निकाय तथा सम्बन्धित कार्यालयसँग समन्वय र सर्कुल गर्ने जनाएको छ। खडेरीका कारण धान रोपाई प्रभावित हुनुका कारण देशले कृषि उत्पादनमा परेको असर तथा समस्या समाधानका सम्भावित उपाय सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ। यस वर्ष पर्याप्त वर्षा नहुँदा सल्यानको बनगाडको पनि नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाका अधिकांश खेतमा धान रोपाई हुन सकेको छैन। प्राकृतिक वर्षाकामा निर्भर किसानले समयमै धान रोप्न नपाउँदा खाद्य उत्पादनमा नकारात्मक असर पर्ने चिन्ता व्यक्त गर्दै आएका छन्। कार्यदलको प्रतिवेदनका आधारमा खडेरी प्रभावित किसानलाई राहत, वैकल्पिक सिंचाईको व्यवस्था तथा दीर्घकालीन समाधानका कार्यक्रम अघि बढ़ाइने अपेक्षा गरिएको छ।
1: जिल्ला प्रहरी कार्यालय सुर्खेतले एकजना महिला कर्मचारीको मृत्यु प्रकरणमा छानबिनका लागि भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत एक नायब सुब्बालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले नायब सुब्बा कविलाल बिसीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताउनुभयो। प्रहरी प्रवक्ता बोहराले आत्महत्या दुरुत्साहनको कसुरमा मृतकका श्रीमानले किटानी जाहेरी दिएपछि वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट बिसीलाई पक्राउ गरिएको बताउनुभयो। वीरेन्द्रनगर स्थित एकीकृत कृषि प्रयोगशालामा कार्यरत 27 वर्षीय चन्द्रसिंह गत शनिबार बिहान प्रयोगशालाकै आवास गृहको बाथरूममा बेहोश अवस्थामा भेटिनु भएको थियो। उहाँलाई उद्धार गरी श्रीमान महेश बस्नेत प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। जाजरकोटको कुसे गाउँपालिका वडा नम्बर 9 पैंक माइतीघर भएका चन्द्राको विवाह भेरी नगरपालिका 1 काले गाउँमा भएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बीसी र चन्द्राबीच केही शंकास्पद सन्देश च्याट आदान प्रदान भएको पाइएको प्रहरीले जनाएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र लेखा परीक्षक सहित 8 जना विरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सुर्खेतको चौकुनी गाउँपालिका 1 माइलको मालिका सामुदायिक वनका तत्कालीन पदाधिकारीहरूले काठ बिक्रीबाट भएको आमदानी हिनामिना गर्न नक्कली बिल भरपाई तयार पारेको आयोगले जनाएको छ। आर्थिक वर्ष 2072-73 76-77 झाड़ी सफाई, अग्नि रेखा निर्माण, वन हिरालुको तलब, भैंसी तथा बाख्रा पालन लगायतका काम नै नभएका शीर्षकमा झुटा विवरण बनाई 39,12,000 रूपियाँ हिनामिना गरेको अख्तियारको आरोप छ। यस प्रकरणमा आयोगले वन समूहका पूर्व अध्यक्षहरू खेमबहादुर साउद, पदम सिंह साउद र हर्कबहादुर बुढा सहित तत्कालीन सचिव र कोषाध्यक्ष विरूद्ध पनि विगो बमोजिम कारवाहीको माग गरेको छ। यस्तो झुटा विवरणका आधारमा लेखा परीक्षण प्रतिवेदन तयार पारेको अभियोगमा रजिस्टर्ड लेखा परीक्षक डिल्लीराम पाठक र प्रेम बहादुर विसी विरूद्ध पनि कैद र जरिमानाको माग गर्दै आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
2: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छाल सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुग सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
5: सबैजनालाई नमस्कार छ है।
6: नमस्कार।
5: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
6: यसका लक्षणहरू के के हुन्?
5: यसका लक्षणहरू: रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
6: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
5: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
6: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
5: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
7: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
8: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
9: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बस्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाग्स्मै।
11: गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
12: रेडियो भेरी एफएम
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले सुर्खेत र सल्यानमा खडेरी प्रभावित क्षेत्रमा अध्ययन गर्न 5 सदस्यीय कार्यदल गठन। कार्यदलले धान रोपाएको अवस्थाको स्थलगत अध्ययन गर्ने, सुर्खेतको चौकुनेको मालिका सामुदायिक वनमा आर्थिक अनियमितता भएको दावी, उपभोक्ता समूहका पूर्वाध्यक्ष सहित 11 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। देशकै प्रमुख चटीपुटी निकास सेनाका मानिकले पालगंज नाकाबाट गत आर्थिक वर्षमा 84 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको निकासी भएको छ। नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 82-83 यस नाकाबाट 84 करोड़ भन्दा बढ़ी रूपियाँ मूल्यका विभिन्न प्रकारका 37 लाख किलोभन्दा धेरै जड़ीबुटी निर्यात गरेको जनाएको छ। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले यस नाकाबाट गत आर्थिक वर्षमा 84 करोड़ 26 लाख 74 हजार रूपियाँ बराबरको 37,03,861 किलो जड़ीबुटी निर्यात भएको बताउनुभयो। उहाँले पछिल्लो केही वर्ष यता जड़ीबुटीको निर्यात पुनः बढ़दै गएको बताउँदै यसबाट पश्चिम नेपालका जड़ीबुटी उत्पादन गर्ने किसान संकलक तथा व्यवसायहरू उत्साहित भएको बताउनुभयो। प्रमुख पौडेलका अनुसार गत आर्थिक वर्ष 81-82 यो नाकाबाट 83 करोड़ 84 लाख 70 हजार मूल्य बराबरको जड़ीबुटी निर्यात भएको उल्लेख छ। आर्थिक वर्ष 80-81 79 करोड़ 84 लाख 48,82,000 रूपियाँ बराबरको जड़ीबुटी निर्यात भएको थियो। पछिल्लो केही वर्ष यता जड़ीबुटी निकासी प्रक्रियामा सहजता आएपछि नेपालगंज नाकाबाट यसको निर्यात क्रमशः बढ़दै गएको नेपाल जड़ीबुटी व्यवसायी संघले जनाएको छ। नेपाल जड़ीबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्माले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लामा उत्पादन हुने जड़ीबुटी भण्डारण तथा विदेश निर्यात लगाएका लागि नेपालगंज प्रमुख ट्रांजिट तर्फमा रहेको बताउनुभयो। उहाँले यस नाकाबाट तिमुर, रिठा र काउलो सबैभन्दा बढ़ी निर्यात हुने जानकारी दिनुभयो। औषधि, साबुन, स्याम्पू लगायतका सामग्री उत्पादनमा प्रयोग हुने यो जड़ीबुटी भारतसँगै जर्मनी, बंगलादेश लगायतका तेस्रो मुलुकमा समेत निर्यात हुने भएको बताउनु भएको छ। कर्णाली प्रदेशका पहाड़ी जिल्लामा पाइने टिमुर, काउलो र रिठा स्थानीय व्यवसायले खरिद गरी नेपालमा हुँदै विदेश निर्यात गर्दै आएका छन्।
1: कैलाश मानसरोवर दर्शनका लागि 2.5 महिनाको अवधिमा हुम्ला नाकाबाट 5,658 जना पर्यटक भित्रिएका छन्। नेपालगंजबाट सिमकोट हुँदै हिल्सासम्म जहाज तथा हेलिकप्टरबाट र त्यसपछि पैदल मार्ग हुँदै पर्यटकहरू कैलाश मानसरोवर दर्शनका लागि गएका हुन्। पर्यटन व्यवसायी विष्णु बहादुर रावतले हुम्ला भएर कैलाश मानसरोवर जाने पर्यटक मध्ये 2,810 जना महिला र 2,848 जना पुरूष रहेको बताउनु भएको छ। उहाँले जेठ महिनामा पर्यटक आगमन उच्च रहे पनि असार र साउनमा भने केही घटेको बताउनुभयो। वैशाखमा 114, जेठमा 3,779, असारमा 1,668 र साउनमा 76 जना पर्यटक भित्रिएका छन्। चीनतर्फको भिसा जारी प्रक्रियामा ढिलाइ भएका कारण पछिल्ला महिनामा पर्यटक आगमन घटेको राहतको भनाइ छ। यस वर्ष वैशाख 30 गतेदेखि हुम्ला भएर कैलाश मानसरोवर जाने पर्यटकको आगमन शुरू भएको थियो। पर्यटक आगमनसँगै सदरमुकाम सिमकोट र हिल्साका होटल व्यवसायहरू उल्लेखनीय रूपमा चहल पहल बढ़ेको छ। सिमकोटमा 11 र हिल्सामा 4 होटल पर्यटकलाई सेवा दिइरहेका छन्। यी होटलले एक रातको बास, खाना र नास्ता सहित प्रति व्यक्ति करिब 3,500 रूपियाँ शुल्क लिने गरेका छन्। पर्यटक आगमनले स्थानीय रोजगारी समेत बढ़ेको छ। सुनकोट विमानस्थलदेखि होटलसम्म सामान ओसार्ने 35 जना भरियाले नियमित काम पाएको जनाइएको छ। हिल्सामा पनि होटलदेखि चीनको सीमासम्म सामान बोक्ने भरियाले रोजगारी पाउँदै आएका छन्। यसै गरी सिन्कोट आसपासका किसानले उत्पादन गरेका तरकारीले राम्रो बजार पाएका छन्। नाम्खा गाउँपालिकाले पर्यटकबाट सरसफाई शुल्क समेत उठाउँदै आएको बताएको छ।
0: सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहे पनि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाट र मन्त्री चयनबारे औपचारिक छलफल भने अझै शुरू भएको छैन। सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाभित्र मुख्यमन्त्रीदेखि मन्त्री चयनसम्मका विषयमा आन्तरिक कसरत चलिरहेका बेला सत्ता साझेदार नेकपा एमाले भने आफूसँग यसबारे कुनै औपचारिक संवाद नभएको जनाएको छ। एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सरकार गठन मन्त्रालयको भागबण्ड तथा मन्त्री चयनका विषयमा हालसम्म कुनै छलफल नभएको बताउनुभयो। उहाँले एमाले कुन कुन मन्त्रालय पाउने, पार्टीका तर्फबाट को को मन्त्री बन्ने वा मन्त्रालयको संख्या कति रहने भन्ने विषयमा पनि कुनै निर्णय नभएको बताउनुभयो। यी सबै कुरा दलीय सहमतिका आधारमा तय हुने भएकाले पहिला दुई दलबीच छलफल हुनुपर्ने उहाँको भनाइ छ। यता सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपाभित्र भने मुख्यमन्त्री र मन्त्री चयनलाई लिएर लगातार छलफल भइरहेको छ। मुख्यमन्त्रीका आकांक्षी, मन्त्री परिषदको आकार, मन्त्रालयको संख्या र शक्ति सन्तुलन मिलाउने विषयमा पार्टीभित्र विभिन्न तहमा परामर्श भइरहेको बताइएको छ। यता कर्णाली प्रदेशमा पनि संगठनात्मक सत्ता गठबन्धन गरेका नेकपा एमाले बीच मन्त्रालय भागबण्डमा कुरा मिल्न सकिरहेको छैन।
1: देशभर मनसुनी वायुको प्रभाव बढ़ेको छ र मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको जनाइएको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कोशी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली हुनेछ। देशको हिमाली तथा तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। कर्णाली प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
0: फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
13: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगले कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
14: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखात, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याम बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छटा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
15: यो हो तपाईँको आफ्नै रेडियो रेडियो टाइगर 99.2 MHz।
0: इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
16: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198198।
17: हजुर, तपाईँहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
11: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
17: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, पीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
17: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-9-66।
18: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं।

0: बीच भलिबल 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: सुर्खेत र सल्यानमा खडेरी प्रभावित क्षेत्रमा अध्ययन गर्न 5 सदस्यीय कार्यदल गठन। कार्यदलले धान रोपाईको अवस्थाको स्थलगत अध्ययन गर्ने।
1: सुर्खेतको चौकुनेको मालिका सामुदायिक वनमा आर्थिक अनियमितता भएको अख्तियारको दावी। उपभोक्ता समूहका पूर्व अध्यक्ष सहित 11 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता।
0: नेपालगंज नाकाबाट गत आर्थिक वर्षमा 84 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका जड़ीबुटी निकासी, जड़ीबुटी निर्यात हुने क्रम बढ़्दो।
1: र नेपाल भलिबल संघको वार्षिक खेल तालिका सार्वजनिक। संघले यो वर्ष 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने। हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
3: यस टाइम सिका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाओ।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
5: बिहान 10 बजेदेखि
4: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
6: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
7: यो साल त ढुक्क भयो है बुढी।
8: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
7: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
9: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्।

0: प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
1: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: म गर्व गर्दछु मेरो देश नेपाल प्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरू प्रति जसले अमेरिका बन्नु भन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर यो देशलाई अघि बढाउँ।
1: मेरी त कहलाई सरदान जली खाइते।

एउटा साझा फुलबारी हो जहाँ नाच छला विलय भएको छ। नेपाली पहिचान सहितको मानवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीड़ाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

0: यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। वैदेशिक रोजगारीको इतिहास हेर्दा लामो समयसम्म खाड़ी देश र मलेसिया नेपाली श्रमिकका प्रमुख गन्तव्यका रूपमा रहँदै आएका छन्। तर पछिल्ला केही वर्ष यता यो परिदृश्यमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। परम्परागत खाड़ी बजार भन्दा बाहिर अर्थात यूरोप, दक्षिण कोरिया र जापान जस्ता नयाँ गन्तव्यतर्फ नेपाली कामदारहरूको आकर्षण क्रमशः बढ़दै गएको छ। यो परिवर्तन एकाएक भएको होइन, यसका पछाडि आर्थिक, सामाजिक र भू राजनैतिक कारणहरूको संयुक्त प्रभाव रहेको देखिन्छ। खाड़ी देशहरूमा वर्षौंदेखि कायम न्यून ज्याला, सीमित श्रम अधिकार र कठोर कार्य वातावरणले धेरै श्रमिकहरूलाई वैकल्पिक गन्तव्य खोज्न प्रेरित गरेको छ। त्यसै गरी अमेरिका इरान द्वन्द जस्ता क्षेत्रीय अस्थिरता र सुरक्षा जोखिमले पनि खाड़ीप्रतिको आकर्षण केही हदसम्म घटाएको विश्लेषण गरिन्छ। यसको वरिपरि युरोपेली देशहरूले तुलनात्मक रूपमा राम्रो ज्याला, सुदृढ श्रम कानून, सामाजिक सुरक्षा र दीर्घकालीन बसोबासको सम्भावना प्रदान गर्दै आएकोले नेपाली युवा पुस्ताको ध्यान तानेका छन्। यससँगै पहिले खाड़ी त्यसपछि यूरोप भन्ने दुई चरणको आप्रवासन प्रवृत्ति पनि विस्तार हुँदै गएको पाइन्छ। धेरै श्रमिक खाड़ीमा केही वर्ष काम गरी अनुभव र पूँजी संकलन गरेपछि यूरोपतर्फ जाने प्रयास गरिरहेका छन्। यद्यपि गन्तव्य विविधीकरणले अवसरसँगै अनेक चुनौती र जोखिम पनि ल्याएको छ। भर्ना प्रक्रियामा बढ़दो लागत, शोषणमूलक भर्ती शुल्क, अनौपचारिक वा जोखिमपूर्ण मार्गबाट हुने आप्रवासन तथा नयाँ गन्तव्य देशहरूमा नेपाली दूतावास र श्रम सहचारीको सीमित उपस्थित जस्ता विषयले श्रमिकको सुरक्षा, अधिकार र संरक्षणबारे गम्भीर प्रश्न उठाइरहेका छन्। आजको देश परदेशमा हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गर्दैछौ। कुराकानी शुरू गरौं। अहिलेको समयमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको रोजाइमा आएको परिवर्तनबाट
1: पक्कै पनि अब हाम्रो वैदेशिक रोजगार भन्ने बित्तिकै गल्फ र मलेसिया गरेर यो 7 वटा जुन देश छ, गल्फको नि जीसीसीको 6 वटा देश र मलेसिया गरेर टोटल यो 7 वटा देशमा नै हाम्रो एक किसिमले निर्भरता भने पनि हुन्थ्यो पहिला, किनभने 95% भन्दा बढी चाहिँ श्रम स्वीकृतिहरू ती देशहरूकै लागि जारी हुन्थ्यो 7 वटा देशहरूको लागि। हालाकि 170 भन्दा बढी देशमा नेपालीहरू कार्यरत रहेको भनेर भनिन्छ। वैदेशिक रोजगार विभागको वार्षिक तथ्याङ्कहरूलाई हेर्दाखेरिमा पनि कुनै पनि वर्षको वार्षिक वर्षभरिको मात्र हेर्दाखेरिमा नि त्यो 100 सवा 100 भन्दा बढी देशमा हरेक वर्ष गएको देखिन्छ। तर 7 वटा देशकै रेसियो चाहिँ 95% भन्दा बढीसम्मको संख्यालाई हिट गरिरहेको हुन्थ्यो भने पछिल्ला वर्षहरूमा अथवा अस्ति भर्खरै साल तमामी भएको हाम्रो आठै वर्ष 2082-83 लाई पनि हेर्दाखेरिमा र पछिल्ला वर्षहरूको लागि हेर्दाखेरिमा चाहिँ यो जुन रेसियो छ, यो रेसियो चाहिँ अरू देशहरूमा पनि बिस्तारै जाने क्रम चाहिँ बढ़ेको देखिन्छ। त्यो 95% गल्फ र मलेसियाको निर्भरता चाहिँ त्यो प्रतिशत चाहिँ झरेर क्रमशः तलतिर आइरहेको छ भने युरोप, जापान, कोरिया लगायतका, कोरियाको त यो ईपीएस सिस्टम छ, अब हुन त यो अर्को सिस्टमबाट पनि जानको लागि खुला गर्ने भन्ने जुन कुरा छ त्यसले गर्दा बिस्तारै बढ्दो भनेको खास गरिकन युरोपमा चाहिँ बढेको देखिन्छ र अरू गन्तव्यमा नै बिस्तारै बढेको देखिन्छ अनुपातिक हिसाबले। हालाकि संख्या चाहिँ गएको वर्षको मात्रै हेर्दाखेरिमा पनि 5 लाख भन्दा माथि नै फेरि पनि गल्फ र मलेसिया नै गएको देखिन्छ। त्यसो हुँदाहुँदै पनि अरू देशहरूमा नै बिस्तारै आकर्षण चाहिँ बढेको देखिन्छ र जाने क्रम चाहिँ बढेको देखिन्छ।
0: यो अघिल्लो वर्षको कुराकानी गरौं न, विशेष गरी अघिल्लो वर्षको दर हेर्दाखेरि खाड़ीको तुलनामा अरू क्षेत्रमा जानेहरूको संख्या चाहिँ कस्तो छ? त्यो
1: जस्तो हामीले हेर्दाखेरिमा यो युरोपियन देशहरू चाहिँ टप 10 भित्र आउने भनेको चाहिँ यो कहिले आउला र भने जस्तो लाग्थ्यो। कहिले कहिले हामी यो वर्षौंदेखिको डेटाहरू खेलाइरहँदाखेरिमा गत वर्षको चाहिँ रोमानिया नै टप 6 आइसकेका देखिन्छ। साइप्रस, इभन यो टर्की अनि पोर्चुगल लगायतका देशहरू पनि उल्लेख्य संख्यामा चाहिँ ती देशहरूमा चाहिँ गएको देखिन्छ। त्यसले हेर्दाखेरिमा चाहिँ यो युरोपियन कन्ट्रीहरूको चाहिँ केही हबहरू, केही गेटवेहरू बनेको देखिन्छ। सन् 2017-18 पोल्यान्ड चाहिँ एउटा मुख्य गेटवेको रूपमा देखिन्थ्यो भने पछिल्ला वर्षहरूमा चाहिँ रोमानिया चाहिँ एकदमै प्रमुख गन्तव्य देखिन्छ भनेदेखि

0: साइप्रस लगायतका टर्की नै पनि हो, सेसेल्स लगायतका देशहरू, इभन यो हुन सक्छ यो टीआर र पीआर जो पर्मानेन्ट रेसिडेन्सीको बढी चाहना हुन्छ युरोपमा बसोबासै गर्ने परिवार लैजाने खालको भइदियो भने क्या गजब हुन्थ्यो भन्ने चाहनाहरू पनि कयौंमा देखेको छ र कतिपय मोटिभेटिङ फ्याक्टर पनि त्यो देखिन्छ। त्यो हिसाबले हेर्दाखेरि पोर्चुगल पछिल्ला वर्षहरूमा चाहिँ पोर्चुगलमा पनि त्यही हिसाबले जाने क्रम चाहिँ र आकर्षण चाहिँ बढेकै देखिन्छ।
1: कुनै समयमा चाहिँ वैदेशिक रोजगारीमा तपाईँले सुरुमा पनि भन्नुभएको थियो खाडी देशहरूमा जानेको संख्या अलिकति बढ़ी थियो, अहिलेको समयमा चाहिँ युरोपका केही देशहरूमा पनि टप दस शीर्ष दस स्थानमा चाहिँ परेका छन् भन्ने कुरा गर्दाखेरि गन्तव्य देशहरू अब डाइभर्ट हुने अवस्थामा भनौँ अथवा नयाँ गन्तव्यहरू बन्न लागेका छन् भनेर पनि बुझ्नुपर्ने हुन्छ।
0: एकदमै यसका पछाडिका केही कारणहरू छन्, त्यो कारणहरू चाहिँ एउटा दुईटा मात्रै नभएर अब जस्तो उदाहरणको लागि के हुन सक्छ भने दुई चार वर्ष छ आठ वर्ष बसेर गल्फ नै सही मलेसिया नै सही थोरै पैसा जोगाड पनि भयो अनि त्यस पछाडि कतिपय नेपालीहरूले मल्टिनेसनल कम्पनीहरूमा नै यी गल्फ र मलेसियामै पनि मल्टिनेसनल कम्पनीहरूमै पनि काम गर्नुभएको अनि त्यसपछि ती कम्पनीहरूका जो माओ कम्पनीहरू छन् अथवा अन्य देश युरोप खास गरिकन युरोपमा रहेका जो कम्पनीहरू छन् ती कम्पनीहरूमा कसरी जान सकेला भनेर आफैले खोजी गरेको वा युरोप लगायतका देशहरूमा चाहिँ क्रमशः बढ्दो मात्रामा नेपालीहरू चाहिँ त्यहाँ कार्यरत अथवा बसोबासै गर्नेहरूको संख्या क्रमशः बढ्दै पनि गएको कारणले गर्दा आफ्ना नातागोताहरू गएको कारणले गर्दा ए यहाँ पनि यस्तो किसिमको काम त पाइन्छ नि तिमी गल्फमै किन बस्छौ अथवा मलेसियामै किन बस्छौ त्यति नै मेहनत गर्दाखेरिमा यहाँ अझ राम्रो कमाइ हुन्छ उस्तै पर्यो भने यहाँ परिवारै लिएर आउन पनि सक्ने सम्भावनाहरू रहन्छ भन्ने यी खालका कनेक्सनहरू चाहिँ मुख्य रूपमा देखिन्छ भने अर्को चाहिँ के पनि देखिन्छ भने पैसा पछिल्ला वर्षहरूमा हो कतिपयहरू चाहिँ वैदेशिक रोजगारीको क्रममा भने अनुसारको काम भने अनुसारको कमाई नहुँदाको कारणले गर्दाखेरिमा पहिला विदेश जानुभन्दा अगाडिको जस्तो आर्थिक वर्ष आर्थिक आफ्नो अवस्था थियो त्यो अवस्थाभन्दा अझ अवस्था खस्केर गएको बिग्रेर गएको पनि उदाहरणहरू समाजमा प्रशस्तै भेटिन्छन् वैदेशिक रोजगारको विफलताको कारणले गर्दा। तर सङ्घर्ष त छ चुनौती पनि छ, गएको जाँदाखेरिमा जुन लिएको ऋण हुन्छ त्यो ऋण तिर्नको लागि नै लामो समय काम गरेको चाहिँ पैसा त्यसमा लगाउनु पर्ने हुन्छ र पनि केही पैसाहरू बचेको छ अनि त्यो पैसाहरू बचाएर कतिपयले नेपालै फर्केर केही उद्यम गर्छु अब भयो विदेश जान्न भन्नेहरू पनि हुनुहुन्छ भने कतिपय चाहिँ अलि पैसा जोगाड गर्न सके भने म आकर्षक गन्तव्य देश जान्छु अलि ठूलो पैसा तिरेर भनेर भन्ने रहेछ। अनि यो युरोपहरू खास गरिकन अहिले पछिल्लो समयमा चाहिँ जो बढोत्तरी भएको चाहिँ जुन युरोप गन्तव्य छ त्यसको लागि चाहिँ अलि ठूलो पैसा पनि चाहिने। पहिला वर्षहरूमा चाहिँ ओहो त्यतिको पैसा मसँग कहाँ हुन्छ र म जान सक्दिनँ मैले रोज्ने त खाडी र मलेसिया नै हो भन्ने पनि एउटा फ्याक्टर हो भनेदेखि अलिकति पैसा जोगाइसके पछाडि चाहिँ म एकफेर अलिकति जोगाएको पैसा अलिकति बरु ऋण थप्छु अनि म युरोपै जान्छु भन्ने यो फ्याक्टर पनि नपत्याउँदो तरिकाले यो फ्याक्टरले पनि काम गरेको देखिन्छ। भनेको कारणहरू विभिन्न हुन सक्छन् तर आकर्षण चाहिँ अरू देशहरूमा बिस्तारै बढ्दै गएको अनि अर्को एउटा कारण चाहिँ गल्फ खास गरिकन गल्फमा चाहिँ के भने जुन यो एब्युसिभ र एक्सप्लोइटेटिभ अवस्था छ नि त्यहाँ ज्यादा ती अन्यत्र पनि हुन्छन् अन्यत्र चुनौती नै छैनन् युरोपमा चुनौती नै छैन अमेरिकामा चुनौती नै छैनन् भन्ने अर्थमा लिनु चाहिँ पक्कै पनि हुँदैन चुनौती छन् तर चुनौतीको मात्रा चाहिँ यो गल्फमा चाहिँ बढी मात्रामा छ। त्यहाँ लेबर राइटका कुराहरू एउटा फ्रिडमका कुराहरू अत्यन्तै काली लाग्दो अवस्था पनि छ फोर्स लेबरको अवस्थाहरू हुन्छन् कतिपय अवस्थामा यो हेल्थ एन्ड सेफ्टीका कुराहरू पनि छन् यो नागरिक तथा राजनीतिक अधिकारकै कुराहरू पनि छन् ती अधिकारहरू प्राप्त गर्नको लागि त के कल्पना नै गर्न नगर्नु मतलब कल्पना नै गर्न नसक्ने अवस्थाहरू पनि छन् त्यसले गर्दा भयो साह्रै समस्याले पिल्सिएको थिएँ यसैलाई पनि मैले विकल्पको रूपमा माने तर सकेसम्म चाहिँ योबाट उम्कन चाहन्छु भन्नेहरू चाहिँ अन्यत्र नै जान प्रयत्न गर्नुहुँदो रहेछ। त्यसैको परिणामस्वरूप नै पछिल्ला वर्षहरूमा चाहिँ अन्यत्र पनि फैलिँदै गए जानुको कारण चाहिँ त्यो पनि रहेछ।
1: दक्षता अनुसारको स्तर वृद्धि भनेर बुझ्ने कि होइन अब दक्षता त पुरानै जस्ताको तस्तै हो अलिकति चाहना आकांक्षा चाहिँ अलिकति फराकिलो भएको भनेर बुझ्ने
0: यसमा अर्को कारण एउटा दक्षता पनि हो किनभने क्रमशः काम गर्दै जाँदाखेरिमा विदेश बुझियो नि देश खाएर शेष हुने भनेर भन्ने खालको जुन हाम्रो चलन चल्तीको भाषा छ नि, गएर कामहरू गरिसके पछाडि त्यो मल्टिनेसनल सेटअपहरूमा काम गरिसकेपछि विदेशको सिस्टमहरूमा काम गरिसके पछाडि चाहिँ दक्षता पनि बढ्दो रहेछ एक। अर्को चाहिँ के पनि छ भने नेपालमै पनि यो सिपसँग सम्बन्धित तालिमहरू, हालाकि त्यो कति प्रभावकारी छ त्यो आफ्नै ठाउँमा छ, त्यो त्यति धेरै प्रभावकारी बनाउन सकेको छैन, तर विगतको तुलनामा त केही फड्को चाहिँ मारेकै छ। त्यो सिप पनि हातमा भइसके पछाडि र अलिकति जोगाड गरेर पुँजी पनि, पुँजी भनेको मतलब यो जुन विदेशी रोजगार जानको लागि तिर्नुपर्ने जुन लागत छ, हालाकि त्यो लागत कसले तिर्नुपर्ने भन्ने छुट्टै विषय छ, तर लागत त तिर्नु परेकै छ। त्यो लागत युरोपहरूको लागि गल्फ र मलेसियाको तुलनामा अरू देशको लागि अलिक बढी नै पर्छ। त्यो लागतको पनि जोगाड अलिकति गरिसकेपछि र अलिकति सिप पनि भइसकेपछि आँट पनि आउँदो रहेछ। त्यो एउटा चाहिँ सिप पनि एउटा प्रमुख कारण चाहिँ हो।
1: अमेरिका इरानको युद्धको कारणले चाहिँ अलिकति सहयोग गर्यो भन्नु मिल्छ कि मिल्दैन?
0: अब यो कस्तो हुँदो रहेछ भने मान्छेसँग विकल्प नभइसके पछाडि अलिक ठूलो र अलिक चुनौतीपूर्ण आँट पनि गर्नुपर्ने अवस्थामा बाध्यता नै हो त्यो, त्यसमा पुग्या हो कि जस्तो देखिन्छ। किनभने यो गल्फको जुन रोजगारी छ त्यसले चाहिँ यहाँ चुलो बलिरहेको थियो, रहरहरू पूरा गर्नको लागि एउटा माध्यम बनिरहेको थियो, बेरोजगारीको समस्याको तत्कालको सम्बोधनको लागि, अब तत्काल पनि भन्ने रहेन जस्तो देखिन्छ। किनभने 20 वर्षसम्म पनि वैदेशिक रोजगारीमै रहिरहेकै अवस्थाहरू देखियो। मैले पहिलो वर्षहरूमा यो विषयमा काम गर्न थालेको अहिले 21 वर्ष भएछ, पहिलो वर्षहरूमा चाहिँ यो अनुसन्धानको क्रममा इन्टरभ्यूहरू गर्न जाँदाखेरिमा चाहे माइग्रेन्ट वर्कर नै हुनुहोस् चाहे उहाँका परिवारहरूसँग कुराकानी गर्दाखेरिमा अन्तर्वार्ताहरू गर्दाखेरि फर्स्ट टाइमरहरू काफी मात्रामा भेटिन्थ्यो, दोहोऱ्याउनेहरू तेर्याउनेहरू नगण्य भेटिन्थ्यो भने अहिले चाहिँ फर्स्ट टाइमर भेट्नै मुस्किल छ भने जस्तै, यो उहाँहरूको त्यो निर्भरता चाहिँ एउटा त्यसले एउटा लाइफ लाइनको पनि काम त गरेकै थियो, चुनौती त थियो नै, तर त्यही नै पनि त्यसकै पनि लगभग यो अहिलेको गल्फको कारणले गर्दाखेरिमा एक त कम्पनीहरू कतिपयले काम रोका राखेका छन्, केहीले बन्द पनि गरे थोरैले, अनि कतिपयमा चाहिँ कस्तो पनि भएछ भने ओहो यस्तो किसिमको युद्ध भइरहेछ, युद्ध विराम पनि भयो, फेरि उल्लङ्घन पनि भयो, आएर ड्रोनहरू नै खसिरहेछन्, ठूलो संख्याका आप्रवासी संख्याका आप्रवासीहरू हताहती भयो, नेपाली नैहरूको पनि मृत्यु भयो अनफर्चुनेटली, न त उहाँहरू त्यो वार प्रोन एरियामा हुनुहुन्थ्यो, सिभिलियन एरियामै हुनुहुन्थ्यो, भनिसकेपछि ज्यानै पो जान्छ कि बरु अलिकति चुनौती सामना गरेरै भने पनि अर्को गन्तव्यतिर पो लाग्ने कि भन्ने चाहिँ यो फ्याक्टरले कन्ट्रिब्युट चाहिँ गरेको छ, तर सिग्निफिकेन्ट कन्ट्रिब्युट चाहिँ त्यति हो कि होइन यो चाहिँ क्वेसनेबल नै छ, तर यसले पनि थोरै चाहिँ अब भयो गल्फतिर होइन प्रयत्न नै अन्त गर्छु भन्ने पनि त्यो चाहिँ छ। अब यसैले चाहिँ अब जुन हाम्रो झन्झनै 8 लाखको संख्याको श्रम स्वीकृतिमा यता गल्फबाट विथड्र गरेर अर्को डेस्टिनेसनमा जाने फ्लो बढेकै कारणले भनेर भन्न चाहिँ कतिको सकिन्छ, त्यो चाहिँ यकिन गरिहाल्ने बेला चाहिँ भइरहेको छैन, त्यो इन्फ्लक्स सिचुएसन चाहिँ होइन, तर अलिअलि थोरै बहुत चाहिँ कन्ट्रिब्युट गरेको चाहिँ जस्तो हामीले नै पनि यो वर्करहरूसँग इन्टरभ्यूहरू गर्दाखेरिमा युरोप जानेहरूसँग कुराकानी गर्दाखेरिमा किन त भन्दा होइन गल्फमा के हो ज्यानै जाला जस्तो छ, बरु अलि ऋण थपेर भने पनि अलिकति अनिश्चितता भए पनि जे वर्ष सामना गर्ने बरु अर्कैतिर चाहिँ लाग्ने, ज्यानै जोखिम भयो भने त के गर्ने भन्ने खालको रेस्पोन्डेन्टहरू पनि भेट्यौं हामीले। नगर्ने छ थोरै छ तर त्यो पनि भेटिन्छ भनेपछि यो पनि एउटा कन्ट्रिब्युटिङ फ्याक्टर चाहिँ हुनसक्छ। यो नेपालीहरू र थोरै हामीले इन्टरेक्ट गरेको संख्यालाई मात्रै आधार मानेर कुरा गर्दाखेरिमा चाहिँ मैले अहिले बताएको कुरा हो, तर अहिले त गल्फमा त एक किसिमको ठूलै महामारी छ नि त, त्यसले गर्दाखेरि ओभरअल जुन लेबर फोर्सको कुरा गर्ने हो भने त्यसले चाहिँ यो लेबर फ्रन्टियरलाई चाहिँ चेन्ज गरेको छ, सिफ्ट गरेको छ।
1: पहिला भनौँ न खाडी गइसकेपछि अब चाहिँ 2000 वर्षको अनुभव लिइसके, अलिक 2000 भनौँ न अलिकति पुँजी चाहिँ जम्मा गरिसके, अब चाहिँ आफ्नो परिवारको लागि अथवा परिवारले लान पाइन्छ अथवा अलिकति सेक्युरिटीका हिसाबले आमदानीका हिसाबले अब चाहिँ युरोप जान्छु भने त्यो दर चाहिँ कतिको छ?
0: ठ्याक्कै त्यो दर यति भनेर यकिन गर्न र बताउनको लागि चाहिँ त्यो किसिमको डेटाबेसहरू हामीसँग छैन, तर सरसर्ती युरोपमा गएकाहरूसँग जो यो वर्किङ भिसामै गएको र यो मिडियम स्किल र लो स्किल काम गर्न जानेहरूसँग चाहिँ कुराकानी गर्दाखेरिमा यति वर्ष दुबईमा बसे, यति वर्ष मलेसियामा बसे, अनि त्यस पछाडि चाहिँ यता लागे भन्नेहरू चाहिँ प्रशस्तै भेटिनुहुन्छ। यद्यपि ठ्याक्कै रेसियो चाहिँ के होला भनेर चाहिँ अथवा प्रतिशत के होला भनेर त्यो दर नै भन्नको लागि चाहिँ अलिक मुस्किल छ, तर पहिलो वर्षहरूमा यी गन्तव्यहरू भनेको हाम्रो पपुलर डेस्टिनेसनमा काम गर्नेहरू नै यो लो स्किल र मिडियम स्किलमा काम गर्नेहरू चाहिँ प्रशस्तै हुनुहुन्छ। मैले अहिलेलाई त्यसरी भने ठ्याक्कै दर बताउनु चाहिँ अलिक मुस्किलै हुन्छ।
1: भनेपछि एउटा आमदानी त भइहाल्यो, सुरक्षा त भइहाल्यो, त्यो अलिकति यो अध्यागमन नीति पनि अलिकति खुकुलो हुनु पनि कारण हो कि त्यो भन्न मिल्छ कि मिल्दैन?
0: यो अध्यागमनको त अलिकति विचित्रको छ वास्तवमा, किनभने हजुरको यो युरोपै जानेहरूको पनि यो इन्डिभिजुअल भिसामा जाने अथवा यो टुरिस्ट भिसाहरूमा जाने त्यो किसिमको चाहिँ संख्या प्रशस्तै भेटिन्छ एक, अनि अर्को चाहिँ यो भिजिट भिसामा जुन किसिमको अव्यवहारिक नीति थियो त्यसले गर्दाखेरिमा यो भिजिट भिसाका नाममा तस्करी गर्ने र यो मानव बेचबिखन गर्ने जुन मात्रा एकदमै बढेको थियो नेपालमा पनि एक दुई वर्ष अगाडि निकै ठूलो चर्चाको विषय पनि बन्यो, त्यो नीतिहरूलाई हेर्दाखेरि यति अव्यवहारिक थियो, फेरि कता कता लुप होल्सहरू पनि देखिन्थ्यो, रोकिनलाई केहीले रोकेको थिएन, त्यो अवस्था थियो। तर त्यो चाहिँ त्यो नीतिमा अथवा जुन कार्यान्वयनको तौर तरिका छ त्यसमा थोरै फेरबदल भएको कारणले गर्दाखेरिमा पनि हुनसक्छ जानको लागि सहज भएको हुनसक्छ, अथवा पहिला चाहिँ जति बेला नीति अव्यवहारिक थियो त्यति बेला हुन त यो मेरो मात्रै भनाइएन, स्वयं इन्भेस्टिगेसनका फाइन्डिङहरू नेपाल सरकारले नै बिठाएका जो इन्भेस्टिगेसनका फाइन्डिङहरूले पनि अध्यागमनका अधिकारीहरू चाहिँ यो ब्राइबरीमा अथवा घुसको लेनदेन गरेर त्यो जोसँग लेनदेन गर्न सक्यो उसलाई चाहिँ पठाइदिने, अरूलाई चाहिँ नपठाउने खालको भन्ने खालको कुराहरूको त त्यत्रा ठुल्ठूला स्क्यान्डलहरू नै पनि भए। अब त्यो कारणले गर्दाखेरिमा चाहिँ अलिकति लागत चाहिँ बढ्ने तर जानलाई त रोकिएको थिएन, तर नीतिमा चाहिँ अव्यवहारिकपन हटाइसके पछाडि वा कार्यान्वयनमा त्यो अव्यवहारिकपन हटाइसकेपछि चाहिँ अलिक सजिलो भएर यसरी गएको पनि हुनसक्छ। वा अर्को पनि छ, किनभने यो नेपालीहरूलाई चाहिँ नेपाली वर्कफोर्सलाई चाहिँ विश्व श्रम बजारमा नै एउटा इमान्दार लगनशील मेहनती भनेर चाहिँ चित्रित गरिएको छ, केही सेक्टरहरूमा त नेपालीहरू चाहिँ पाएसम्म अरूलाई नलिने भन्ने उदाहरणको लागि यो जस्तो हाम्रो ब्रिटिस गोर्खा सैनिकमा चाहिँ नेपालीहरू जानुहुन्छ अथवा सिङ्गापुरकै पोलिसिङमा होस्, यो केही सेक्टरहरू छन् नेपालीहरूको चाहिँ इज्जत त्यसरी चाहिँ बनेको छ। त्यो कारणले गर्दाखेरिमा र समग्र श्रम बजारमा पनि हुन त त्यसको प्रचार प्रसार हुन र त्यो इस्टाब्लिस हुन चाहिँ त्यति सकेको छैन, तर जसलाई थाहा छ उनीहरूलाई चाहिँ अहिले नेपालीहरू चाहिँ एकदमै इमान्दार र मेहनती छन् त्यस कारणले गर्दा उनीहरूलाई लिएर जाँदाखेरिमा फरक पर्दैन भन्ने पनि हिसाबले हुनसक्छ, विश्व श्रम बजारबाट पनि अलिकति नेपालीहरू पाए भने लैजाने भन्ने पनि कारण हुनसक्छ। जस्तो उदाहरणको लागि हुन त त्यसले त्यति सफलता पाएको देखिँदैन, मेटेरियलाइज भएको देखिँदैन, युकेमा जो नेपाली नर्सहरू लैजानको लागि भनेर अथवा हेल्थ प्रोफेसनलहरू लैजानको लागि भनेर युके गभर्मेन्टले नेपाललाई एउटा प्रायोरिटीमा राख्यो नि, त्यो चाहिँ के त भन्दा नेपालीहरू इमान्दार हुन्छन् पनि भन्ने एउटा कारण हो, अरू पनि कारणहरू होला। त्यस्तै किसिमको चाहिँ हाम्रो इज्जत चाहिँ अथवा हाम्रो एउटा रेपुटेसन चाहिँ विश्व श्रम बजारमा भएको अथवा त्यो बढ्दै गएको क्रमशः धिमे तरिकाले नै होस् बढ्दै गएको पनि कारण अर्को हुन

0: रोजगारीसँग चाहिँ जोड्नको लागि उनीहरूको भूमिका चाहिँ महत्वपूर्ण छ र उनीहरूले आफ्नो बजार विस्तार पनि गर्दै र सम्पर्क विस्तार पनि गर्दै गएको पनि हुन सक्छ। त्यो पनि अर्को एउटा कारण चाहिँ हो। समग्रमा हेर्दाखेरिमा चाहिँ विश्व श्रम बजारमा अलिअलि नेपालीहरूको चाहिँ स्पेस चाहिँ बढ्दै जानु पनि एउटा कारण चाहिँ हो।
1: गन्तव्य मुलुक परिवर्तन भइसकेपछि यसले रेमिट्यान्समा चाहिँ कस्तो असर गर्छ?
0: अहिलेसम्म चाहिँ जस्तो नेपाल राष्ट्र बैङ्कको अध्ययन अनुसार 50% भन्दा बढी चाहिँ यो गल्फ राष्ट्रहरूबाट नै आइरहेको भनेर भन्ने जुन हामीसँग अध्यावधिको अहिलेको डेटा थियो, यो डेटा त पक्कै पनि फेरबदल हुन्छ। किनभने दुईटा कारणले, एउटा त संख्या बिस्तारै गल्फभन्दा अन्यत्र पनि बढ्दै जानु, संख्या बढिसकेपछि रेमिटेन्स यसै बढ्छ, एक। दोस्रो चाहिँ तुलनात्मक रूपमा गल्फ र मलेसिया भन्दा मानव युरोपमा चाहिँ संख्या वातै बढेर गयो भने कमाई पनि वातै बढ्छ। त्यसले गर्दाखेरिमा रेमिट्यान्स त यो युरोपियन सेक्टरमा चाहिँ रोजगारीमा जानेहरूको संख्या निकै उकालो लाग्यो भने रेमिट्यान्स पनि त्यही मात्रामा तीव्र वृद्धि चाहिँ उतापट्टि गल्फ र मलेसिया भन्दा अरू देशहरूबाट चाहिँ बढ्न सक्छ। तर त्यसलाई चाहिँ संख्याले चाहिँ डिटरमाइन गर्न गर्छ। संख्या बढेन भने फेरि त्यो अवस्था रहँदैन र गल्फबाट नै बढी मात्रामा आउने यथावतै रहन सक्छ।
1: यो सिपको कुरा गर्दा, कामको खटाइएको कुरा गर्दा, हामीले सुरक्षाको कुराहरू पनि अलिकति जोडिसकेका छ सुरुमा, के फरक छ खाडीमा र युरोपमा?
2: अब संस्कृति पनि यहाँ फरक हुन्छ होला होइन?
0: हो, पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै, किनभने हामीसँग खाडीमा जुन किसिमको कन्स्ट्रक्सन वर्कर भन्छ नि, हामीले आफ्नो गाउँठाउँमा देखेको सामान्य साबेल पिक चलाउन सक्ने मात्रै जनशक्तिको पनि लाखौंको संख्यामा चाहिँ डिमान्डहरू छ। जबकि त्यस्तो लाखौंको संख्याको डिमान्ड वा इम्प्लोयमेन्ट अपर्च्युनिटी युरोपमा नेपालीहरूको लागि अहिले होइन। त हो कसको लागि त भन्दाखेरिमा, केही न केही किसिमको स्किल भएको, केही न केही किसिमको दक्षता भएको, जस्तो पूर्वी युरोपतिर का नागरिकहरू चाहिँ सेन्ट्रल अथवा अरू जुन मुख्य सहरहरूमा जाँदा रहेछन् त्यहाँका पनि, अनि त्यो पूर्वी युरोपहरूमा चाहिँ श्रम शक्ति खाली हुँदो रहेछ। त्यो श्रम शक्ति कसको खाली हुँदो रहेछ त भन्दाखेरिमा, लो स्किलहरूको खाली हुँदो रहेछ। हो, त्यस्तो ठाउँमा चाहिँ स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर अवस्था हुँदो रहेछ। र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ। हालाकि कृषि नै पनि नेपालमा गरिने कृषिको तौर तरिका र युरोपमा गरिने कृषिको तौर तरिका त फरक छ। त्यहाँका मेसिनेरीहरू चलाउन सक्नेदेखि लिएर इभन त्यसलाई प्रशोधनका कामहरू गर्ने खालको जुन किसिमको स्किलहरू चाहिन्छ, त्यो स्किलहरू नेपालमा नबनेको हुनसक्छ। त्यस कारणले गर्दाखेरिमा यहाँ कृषिमा काम गर्नेहरूले त्यहाँ गएर झट्टै काम पाइहाल्छन् भनेर ग्यारेन्टी गर्ने अवस्था त छैन। तर पनि केही लो स्किल कामहरू चाहिँ त्यहाँ उपलब्ध छ। त्यसको लागि चाहिँ लो स्किल वर्करहरूले पनि त्यहाँ काम पाउने हुनुभयो। अन्यथा स्किल, मिडियम स्किल अथवा हाई स्किलहरूले नै मात्रै काम चाहिँ गर्न सक्ने, काम पाउने, सजिलै काम पाउने, अनि काम पायो भने पनि राम्रो पेमेन्ट पाउने, अनि ज्यादतीहरूमा नपर्ने, किनभने युरोपमा पनि ज्यादती झुक्यानहरूमा पर्ने सम्भावनाहरू छँदै छ। त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी बढी मात्रामा पाउने हुन्छ। अन्यथा जसरी अहिले लाखौंको संख्यामा गल्फ र मलेसियामा पाइरहनु भएको छ, ए त्यस्तै त हो नि भनेर हामीले त्यसरी विचार अथवा त्यसरी सोच्नु चाहिँ अलि ठिक रहँदैन, किनभने त्यसरी पाउन सक्ने सम्भावना न्यून छ अथवा नगण्य छ।
1: यो महिलाहरूको पनि जुन तथ्याङ्क बढ़िरहेको छ वैदेशिक रोजगारीमा जाने, अब त्यो यो विशेष गरी यो केयर गिभिङमा, अब नर्सको पनि तपाईँले अघि प्रसङ्ग जोड्नु भएको थियो, के छ महिलाहरूको अवस्था हेर्दाखेरि? हुन त युरोपमा पनि अलिकति बढ़िया छ भन्ने तथ्याङ्कहरूले देखाउँछ, यता खाडी देशहरूमा पनि गइरहनु भएको हुन्छ, उहाँको अलिकति अवस्थाको बारेमा पनि बताइदिनुहोस्।
0: उहाँहरूको चाहिँ यो डोमेस्टिक वर्कमा पनि जानी गर्नु भएको यथावतै छँदैछ, तर जुन मात्रामा यो संख्या बढ़ेको छ, यो अरू सेक्टरमा पनि क्रमशः महिलाहरू यो जस्तो एडमिनको काम गर्नको लागि, अकाउन्टिङको काम गर्नको लागि, ब्युटी पार्लरहरूमा काम गर्नको लागि, क्लिनिङ सेक्टरमा काम गर्नको लागि, अनि अफिस सेटअपहरूमा काम गर्नको लागि पनि एकदमै हाइली एजुकेटेड महिलाहरू, यङ महिलाहरू त्यसरी जानी गर्नु भएको छ। अनि सुरु सुरुका वर्षमा, आजभन्दा 25-30 वर्ष अगाडिको जुन हाम्रो सामाजिक टेन्डेन्सी थियो, महिलाहरू त घरमै बस्ने हो नि त, कहाँ बाहिर जाने हो, बढी से बढी घर बाहेक जागिर खान जाने हो, आफ्नो शहर छोडेर अर्को शहरमा जानेलाई नै पनि दुई पटक सोच्ने खालको जुन परिस्थिति थियो पहिला नेपालमै पनि थियो, अन्यत्र देशमा पनि थियो।

0: महिलाहरूको सन्दर्भमा यो परापूर्वकालदेखि हुँदै आएको जुन लैङ्गिक विभेद छ यो नेपालमा मात्रै सीमित थिएन, नेपालको सन्दर्भको कुरा गर्दाखेरिमा आजभन्दा 25-30 वर्ष अगाडिको जुन एक किसिमको प्रचलन थियो बाहिर जानु हुँदैन भन्ने, अथवा हाम्रो ऐनले नै पनि जस्तो वैदेशी रोजगार ऐन 2042 महिलाहरूको वैदेशी रोजगारीलाई अस्वीकार त गरेको थिएन तर पुरुषको परनिर्भरतामा राखिदिएको थियो, स्वीकृति चाहिने, परिवारको स्वीकृति लिन पर्ने भन्ने किसिमको हाम्रो कानूनै त्यस्तो बाटा चाहिँ हामी अहिले आएर होइन महिलाको नि इक्वेल समानता छ मात्रै नभएर महिलालाई विशेष प्रोटेक्सन र विशेष सहुलियत दिनुपर्छ भन्ने वर्तमान वैदेशिक रोजगार ऐनको थोरै भए पनि मकसद त्यो देखिन्छ। र यी कारण र अनि पछिल्ला वर्षहरूमा महिला सशक्तिकरणमा उठेका आवाज र रियलाइजेसन परिवार परिवारमा घर घरमा भएका केही रियलाइजेसनहरूका पनि कारणले गर्दाखेरि यो बढोत्तरी आएको हो र सेक्टर पनि अलिकति फराकिलो हुँदै गएको हो। डोमेस्टिक भनेर जो झट्टै बुझ्ने गरिन्थ्यो त्यो मात्रै होइन, अहिले एकदम 101 सक्षम काबिल महिलाहरू जो प्रशासन हाकेर बस्नुभएको छ, जो म्यानेजरियल पोजिसनहरूमा पुग्नु भएको छ, थोरै नै सही त्यसले चाहिँ उदाहरणहरू इस्टाब्लिस गरेको छ भने ठूलो संख्यामा चाहिँ यो सर्भिस सेक्टरमा जो जानुभएको छ यसले गर्दाखेरिमा पनि यो बढ्दै गएको हो। हालाकि महिलाहरूलाई हेर्ने जुन नजरिया छ राज्यको जसमा चाहिँ यो रेस्ट्रिक्टिभ जुन यो निषेधहरू जो लगाइएको छ, यो निषेधकारी चाहिँ जुन पाबन्दीहरू लगाइएको छ, महिलाहरू विदेश जानको लागि चाहिँ जुन किसिमको निषेधहरू लगाइएको छ, त्यो निषेधहरूलाई चाहिँ सहजीकरण गर्ने, त्यो निषेधहरूलाई फुकुवा गर्ने खालकोमा चाहिँ अहिले पनि हाम्रो राज्य यो जुन नयाँ सरकार आएको छ उसले थुप्रै महत्वपूर्ण निर्णयहरू गरेको छ, सकारात्मक निर्णयहरू गरेको छ, वैदेशिक रोजगारीका पनि केही रिफर्मका कामहरू शुरूआत गरेको छ, एकदम फटाफट कामहरू गरिरहेको सन्दर्भमा पनि, र यो महिला विरूद्धको जुन विभेद छ यो विभेदलाई चाहिँ रोक्नको लागि भनेर आवाजहरू उठिरहँदाखेरिमा इभन हामीले नै पनि मन्त्रालयको संयन्त्रहरूसँग पटक पटकका संवादहरूमा यी विषयलाई नछुटाइकन, अरू विषयहरू पनि छन् यी विषयलाई चाहिँ नछुटाइकन कुराकानी गरिरहँदाखेरिमा पनि त्यति सुनवाई गरेको र यसमा पहल कदमी लिएको देखिँदैन, यसले गर्दाखेरिमा महिलाहरूको अवस्थासँग सम्बन्धित जुन यहाँको प्रश्न थियो संख्या त बढेकै छ तर अवस्थामा चाहिँ चुनौतीपूर्ण नै छ। चुनौतीपूर्ण बनाउनको लागि विभिन्न कारणहरू छन्, त्यो कारण मध्येमा मुख्य कारण चाहिँ हाम्रो विभेदकारी पोलिसी नै हो। त्यो पोलिसीलाई अहिलेको नयाँ सरकारले पनि एड्रेस गर्न चाहेन वा ढिला गरिरहेछ वा लक्षणहरू देखाइरहेको छैन, अहिले नै हामी जजमेन्टल भइहाल्ने अवस्था चाहिँ भएको छैन, लक्षणहरू त देखाइसक्नु पर्थ्यो, कमिटमेन्टहरू त आइसक्नु पर्थ्यो, प्रोसेसहरू त शुरू गरिसक्नु पर्थ्यो, त्यो चिजहरू गर्न सम्भव थियो, त्यो चिज नगर्नुले चाहिँ उसको प्राथमिकतामै परेन कि भन्ने चाहिँ लाग्छ। यसले के गरिरहेछ त भन्दाखेरिमा उहाँहरू चाहिँ यो इन्फर्मल्ली माइग्रेटेड हुनको लागि चाहिँ बाध्य हुनुहुन्छ वा अनौपचारिक रूपमा लैजानेहरूले चाहिँ लगिरहनु भएको छ र त्यसले गर्दाखेरि उहाँहरूको जोखिमता चाहिँ बढ़ाइरहेको छ। यदि यसरी यो जोखिमपूर्ण अवस्था थिएन भने उहाँहरूको वैदेशिक रोजगारी तुलनात्मक रूपमा सुरक्षित हुन्थ्यो, कमाई तुलनात्मक रूपमा राम्रो हुन्थ्यो, सन्तुष्टि तुलनात्मक रूपमा उचो रहन्थ्यो र संख्या तुलनात्मक रूपमा बढ़थ्यो। त्यो बढ्नु आफैमा एउटा राष्ट्रिय हितको लागि ठिक अपेठिक भन्ने डिस्कसन पृथक विषय हो, तर बेरोजगारी र कतिपय अवस्थामा घरेलु हिंसा लगायतका हिंसाबाट जकडिएर कम्प्रोमाइज गरेर यहीँ बसिरहनु भन्दा त म बरु विदेश जान्छु, पौरख गर्छु, दुई पैसा कमाउँछु पनि, सिप पनि सिक्छु, यो हिंसाबाट पनि उम्किन्छु वा यो बेरोजगारीको जुन समस्या थियो त्योबाट पनि सर्ट टर्म नै सही सोल्युसन मेरा लागि हुन्छ भन्नेहरूको लागि मार्ग प्रशस्त गरेन, मूलत जोखिमपूर्ण अवस्थामा धकलियो, समग्रतामा महिलाहरूको अवस्था चाहिँ यो नै रहेको छ, हालाकि संख्या चाहिँ बढेकै छ।
1: कार्यक्रम देश परदेशमा हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला। विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं। युरोपतिर जानेको आकर्षण बढ़िरहेको छ भन्ने तपाईँले सुरुमै बताइसक्नु भएको छ। आकर्षण त बढ़ेको छ, तर चुनौती र समस्याहरू पनि त बढ्छन् होला त्यो सँगसँगै।
3: चुनौतीहरू एकदमै बढ़ी छन् अथवा चुनौती यथावत छन्। यो चाहिँ खास चाहिँ के त भन्दाखेरिमा यो अनरेगुलेटेड जस्तो देखिन्छ, किनभने कुन देश जानको लागि कति चाहिँ लागत लाग्ने भन्ने कुराको पनि कुनै निर्धारण गरिएको छैन। जति मन लाग्यो त्यति, जति चार्ज गर्न मन लाग्यो उति चार्ज गर्नेहरूले गरेकै छन्। अनि अर्को चाहिँ दोस्रो कुरा के छ भनेदेखि, यो धेरै जस्तो श्रम स्वीकृतिहरू चाहिँ हालाकि यो रिक्रुटमेन्ट एजेन्सी, जो प्राइभेट रिक्रुटमेन्ट एजेन्सीहरू जो दर्तावाला छन्, उनीहरूले नै फेसिलिटेट गरेको देखिन्छ। तर उनीहरू आफू सिनमा नपर्नको लागि उनीहरूले व्यक्तिगत श्रम स्वीकृति चाहिँ निकालिदिन्छन्, ताकि कुनै जोखिम परेछ भनेदेखि उनीहरूको काहीँ पनि एकाउन्टेबिलिटी देखिँदैन, उनीहरू पिक्चरमा कतै पनि देखिँदैनन्। र फेरि यतापट्टि श्रमिकलाई पनि के छ त भन्दाखेरिमा, तपाईँलाई म व्यक्तिगत श्रम स्वीकृति निकालिदिन्छु नि भन्दा उसले मंजूर गर्छ, किनभने उसलाई के छ भने युरोप चाहिँ पुग्न पाएँ भने केही वर्ष पसिसके पछाडि त त्यहाँ त पर्मानेन्ट रेजिडेन्सी हुन्छ भन्ने किसिमको एउटा अब त्यसलाई यथार्थ भनौ अथवा भ्रम भनौ। कतिपय मैले त्यो किन भनेको भने कतिपयको लागि यथार्थ पनि भएको छ, कतिपय चाहिँ वर्षौंसम्म त्यहाँ चाहिँ बसे तापनि उहाँहरूको पर्मानेन्ट रेजिडेन्सी भएको छैन। तथापि उहाँहरूको एउटा मोटिभेटिङ फ्याक्टर चाहिँ के रहेछ भने, सबैभन्दा ठूलो मोटिभेसन चाहिँ के रहेछ भनेदेखि, त्यहाँ गइसके पछाडि त युरोप पुगिसकेपछि एक त काम सहज हुन्छ, अधिकार उल्लंघन र ज्यादती धेरै सहनु पर्दैन, थोर बहुत चुनौती त स्वीकार्य छ, कमाई राम्रो हुन्छ, वर्किङ कन्डिसनहरूदेखि लिएर सबै राम्रो हुन्छ, उन्नत शहरमा पुगिन्छ, विकासहरूलाई प्रयोग गर्न पाइन्छ, विकास टेक्नोलोजीदेखि लिएर सबै चिजहरूलाई, एउटा इज्जत पनि उचै हुन्छ युरोप पुगेको भन्नु र मलेसिया। हालाकि काम गर्नुमा त त्यो पौरख गर्नु, आफ्नो मेहनतको कमाई अपेक्षा गर्नु त्यो अन्यथा त होइन, तर पनि गल्फ गएको भनेर भन्नु र युरोप गएको भन्नुमा चाहिँ सामाजिक इज्जत पनि उचो नै हुने, यो सबै चिजहरू हुँदा हुँदै पनि मतलब यी सबै मोटिभेटिङ फ्याक्टरले गर्दा त्यो सम्बन्धित व्यक्ति एकदम तयार भइहाल्दो रहेछ। अनि त्यस पछाडि यसमा असुली ठूलो छ, जबकि कति तिर्नुपर्ने भन्ने कुनै मापदण्ड नै छैन। व्यक्तिगत श्रम स्वीकृति निकालिदिने भएको भएर यो सबै प्रपञ्च मिलाउनेको कुनै एकाउन्टेबिलिटी पनि नहुने, अनि उहाँ पुगिसके पछाडि उही काम नपाउने, अनि त्यसपछि भनेअनुसारका तलब नपाउने, यो खालका समस्याहरू त्यहाँ पनि छ। खालि गल्फको तुलनामा चाहिँ उतापट्टि चाहिँ अलि बेटर हो कि भनेर भन्ने हो, तर अब कसैको लागि बेटर हुन सक्छ, कसैको लागि चुनौती हुन सक्छ। चुनौती भएकाहरू चाहिँ एकदमै भन्छ नि आर्थिक हिसाबले पिङमै पुग्ने अवस्था किन पनि हुँदो रहेछ भने, गल्फ जानको लागि ल मानौ न भने त कसैको लागि 2000 रुपियाँ पनि ठूलो हुन सक्छ। मैले त्यो पैसालाई चाहिँ त्यसरी भन्न खोजेको होइन, तर समग्रतामा भन्दाखेरिमा गल्फ जाँदाखेरिमा मानौ भने अनुसारको सबै चिजहरू भएन छ र पैसा नै डुबेछ भने नि 1-1.5 लाख मात्रै डुब्छ भने, यहाँ चाहिँ 15 लाख 20 लाख, किनभने सरदरमा कस्तो देखिन्छ भने 10-25 लाख सरदर युरोप जानको लागि त्यत्रो पैसा तिर्नु पर्या हुन्छ। इनकेस भनेअनुसारका चिजबिजहरू भएनन् र फर्किनु पर्यो, अझ उल्टै यताबाट टिकट पठाएर चाहिँ आफू फर्किन पर्ने भयो भने चाहिँ ठूलो पैसा डुब्छ, त्योबाट चाहिँ त्यो ऋणको जुन छ बन्धक त्यसबाट उम्कनै नसकेर भयो आफूसँग भएका जायज यथा समेत पनि जाने चाहिँ जोखिम गल्फ जानेको तुलनामा चाहिँ युरोप जानेहरूको चाहिँ बढी नै छ।
2: भनेपछि 50-50% अवस्था छ भनेर बुझ्नु पर्यो, किनकि जोखिम पनि उत्तिकै छ।
3: 50-50 भनेर ठ्याक्कै प्रतिशतमा त यति भनेर भन्न मुस्किल होला, तर युरोप आफैमा युरोप जाने भनिसकेपछि ओहो त्यो त सुनकै लंका हो, औ मेरो त एकदमै म्याजिकै भइहाल्यो, अब त गजबै भइगयो भनेर भनिहाल्ने अवस्था चाहिँ होइन है। चुनौती छन्, चुनौती तपाईँको डे वानदेखि नै छ। अब यो बिचौलियाको जुन चंगुलमा पर्ने जोखिम गल्फमा पनि नभएको होइन, मलेसियामा पनि नभएको होइन, यहाँ अलिक बढी धारिलो जोखिम हुन्छ यहाँनिर। अनि उहाँ पुगिसके पछाडि पनि सबै चिजहरू तपाईँले अनुमान गरेको अथवा तपाईँलाई जसरी सुनको लङ्का खडा गरिएको छ त्यस्तै सुनको लङ्का चाहिँ होइन है, त्यो नहुन सक्छ, हुन पनि सक्छ केही एकाध मान्छेहरूको लागि, तर कतिपयको लागि चाहिँ यो चुनौती रहित छ, यो एकदमै गजब भइहाल्छ, ओभरनाइट तपाईँको उलटका पलट काया पलट हुन्छ भन्ने चाहिँ त्यस्तो नहुन सक्छ र चुनौतीपूर्ण नै छ।
2: सिट नसकी गएकाहरूको मान्छेहरूको पनि बेला बेला चर्चा आइरहेको हुन्छ, तपाईँको यो दुबईबाट पनि केही समय अगाडि भनौँ मान्छेहरू दुबई गएका थिए, त्यहाँबाट पनि युरोप अवैध तरिकाले गए भन्ने कुराहरू चाहिँ आइरहेको छ। यसको लागि चाहिँ सरकारले केही पहल कदमी गरेको छ कि छैन अहिलेको समय?
3: अब यसमा अब बेला बखतका यो भेटघाटहरूमा अथवा बेला बखतका औपचारिक जो धारणाहरू व्यक्त गरिएको सुनिन्छ होइन, त्यस्तो अवस्थामा चाहिँ हामी गम्भीर छौँ, सरकार यसमा लागि पर्छ भन्ने खालका कुराहरू चाहिँ गरेको देखियो। सँगसँगै केही कंक्रिट पहल कदमी पनि गरेको देखियो, जस्तो उदाहरणको लागि जर्मनीसँग श्रम सम्झौता भएको छ वा अरू केही युरोपियन देशहरूसँग नि श्रम सम्झौताको लागि चाहिँ प्रयत्नहरू संवादहरू अगाडि बढाइएको छ भनेर केही ड्राफ्टहरू गरिएको छ, ड्राफ्टहरू आदान प्रदान पनि भइसकेको छ भन्ने खालका कुराहरू सुनिन्छ। अब यो यी कुराहरूलाई हेर्दाखेरिमा सरकारले ठ्याक्कै केही गरेन भन्ने अवस्था चाहिँ होइन, तर हुँदाहुँदै पनि यो त वर्षौंदेखिको फेनोमेनन हो नि त। त्यसमा जुन किसिमको लेबर डिप्लोमेसी हुनु पर्थ्यो, जुन किसिमका यो शोषणका श्रृंखलाहरूलाई चाहिँ सम्बोधन गर्नका लागि केही पहल कदमीहरू हुनु पर्थ्यो, त्यो पहल कदमीहरू चाहिँ जुन मात्रामा हुनु पर्थ्यो त्यो अब एकदमै नगण्य अथवा भएकै छैन, जुन मात्रामा र जुन तरिकाले हुनु पर्थ्यो यो भएको छैन। यो चाहिँ एक किसिमले खुल्ला अथवा अर्को शब्दमा कडा शब्दमा भन्यो भने यो त छाडा छ, छोडिदिया छ, यो ज जसको जे जे हुन्छ भइराखेकै छ, अनि जब कुनै नागरिक अप्ठ्यारोमा पर्छ अनि त्यसले एउटा न्यूज बनाउँछ अनि उसले केही निवेदन दिन्छ विदेशी रोजगार विभागमा वा सम्बन्धित निकायमा, अनि त्यो निवेदनको केही पछाडि लागेर एउटा दुईवटा समाचारहरू भन्छ अथवा एक दुईवटा केही सोसियल मिडियाको पोस्टहरू हुन्छन्, त्योभन्दा धेरै तात्विक रूपमा, मैले भन्न खोजेको तात्विक रूपमा चाहिँ सरकारको जुन इन्टरभेन्सन जसरी हुनुपर्ने हो, जुन किसिमको फाउन्डेसनहरू बनाउनुपर्ने हो, हाम्रो फाउन्डेसन नै छैन, त्यो चिजहरू चाहिँ भएको देखिँदैन।
2: सरकारले चाहिँ कस्तो तयारी गर्नुपर्ने थियो अथवा सम्झौता प्रक्रिया कसरी गर्नुपर्ने थियो अहिलेको अवस्थामा, किनकि माग अनुसार मान्छेको समय अनुसार चाहिँ मानसिकता परिवर्तन भइरहेको छ र सरकारले त्यही अनुसार चाहिँ पहल गर्दैमा अथवा त्यही अनुसारको प्रक्रिया त अगाडि बढाउनु पर्ने हो।
3: अब यसको शुरूआत चाहिँ एउटा स्टडीबाट हुनु पर्थ्यो, सरकारसँग त्यो नलेज हुनुपर्छ कि सरकारले चाहिँ अब भनौँ न एकछिनको लागि माल्टा अथवा कुनै एउटा ए भन्ने एउटा कुनै युरोपियन देश युरोपमा युरोपतर्फको आकर्षणको कुरा गरिरहँदाखेरिमा नागरिकहरू त्यहाँ जान चाहन्छन् भनेपछि त्यहाँ हाम्रो नेपालीहरूको लागि अथवा वर्करहरूको लागि के कस्ता अपर्च्युनिटीहरू छ, के कस्ता स्किलहरू चाहिन्छ, त्यहाँको इम्प्लोयरहरूले के कस्ता सुविधाहरू दिन्छन् अनि के कति कमाई हुन्छ यस अनि त्यसका प्रक्रियाहरू जाने प्रक्रियाहरू के हुन्, यी सबै कुराको बारेमा चाहिँ सूचना र जानकारीहरू चाहिँ नेपाल सरकारसँग हुनु पर्थ्यो, त्यो सुरुवात त्यहाँबाट हुनुपर्छ। अनि त्यसलाई रेगुलेट गर्नको लागि सम्बन्धित देशसँगको लेबर डिप्लोमेसी कसरी अगाडि बढाउने, त्यहाँका इम्प्लोयरहरूसँग कसरी संवाद अगाडि बढाउने, ताकि यहाँ गएकाहरूले गर्ने भनेको त नगर्नेलाई छोडेर अरूले गर्ने भनेको त प्राइभेट सेक्टरमै काम गर्ने हो, प्राइभेट सेक्टरहरूले चाहिँ हाम्रो उनीहरूको जुन ह्युमन राइट ड्यू डिलिजेन्स भनेर भनिन्छ, युरोपियन देशहरू यसप्रति गम्भीर पनि देखिन्छन् र उनीहरूले कयौं फाउन्डेसनहरू बनाएका पनि छन्, हामीलाई चाहिँ हाम्रा नागरिकहरूको ह्युमन राइट चाहिँ कसरी प्रोटेक्ट गर्दो रहेछन् त त्यहाँकाले भनेर यो सम्बन्धित गन्तव्य देशको प्राइभेट सेक्टरसँग र यो लेबर माइग्रेसन गभर्नेन्सको लागि चाहिँ नि त्यहाँका स्टेट पार्टीसँग चाहिँ जुन किसिमको चाहिँ यो लेबर डिप्लोमेसीलाई अगाडि बढाउनु पर्थ्यो, पहिला आफूसँग सूचना जानकारीहरू संकलन गरेर ल हामीसँग चाहिँ हामीसँग जुन लेबर फोर्स चाहिँ सरप्लस छ त्यो भनेको हामीसँग अनइम्प्लोयमेन्टको अवस्था छ, हाम्रा नागरिकहरू तिम्रो देशमा आएर कन्ट्रिब्युट गर्न चाहन्छन्, यसको चाहिँ प्रोसेसहरूलाई एउटा रोबस्ट बनाउनको लागि चाहिँ हामी यो किसिमको चाहिँ कामहरू गर्न सक्छौँ अथवा यो किसिमको प्रक्रियाहरू चाहिँ डिफाइन गर्न सक्छौँ भनेर यो किसिमको लेबर जुन डिप्लोमेसीका जुन संवादहरू छन् त्यो संवादहरू गरेर त्यसका तमाम कुराहरू हुन्छन्, जस्तो जानको लागि लागत कति लाग्ने, समस्यामा पर्यो भने उसको चाहिँ रिड्रेस मेकानिजम के हो, अनि यी सारा कुराहरूमा चाहिँ कामहरू गर्नुपर्ने हुन्थ्यो, यी कामहरू त भएकै देखिँदैनन्। एकाध देशसँग श्रम सम्झौता त भएको छ, फेरि त्यो चाहिँ के त भन्दा कागजमा सीमित छ, रिसोर्सिङहरू छैन, बायोलेटरल कन्भर्सेसनहरू अथवा जोइन्ट कमिटीका मिटिङहरू बस्ने, आएका समस्याहरूलाई सम्बोधन गर्ने यो परिपाटी त फेरि देखिएन। जहाँ श्रम सम्झौता भएकैमा पनि नभएको त अहिले मैले भने अलपत्रै छ, त्यसलाई चाहिँ नि छाडा छोडिदिएको अवस्था छ।
2: यसमा पनि हुन त यो सिप विकास भनौँ प्रतिष्ठान तालिम केन्द्रहरू छन् थुप्रै, तिनीहरूले चाहिँ युरोपमा जति पनि भनौँ न कामदारहरू अथवा श्रमिकहरू नेपालबाट गइरहनु भएको हुन्छ, त्यस्तै खालको श्रमिकहरू जुन आवश्यकता युरोपमा छ साँच्चै नै, अथवा युरोपले खोजिरहेको छ जुन दक्ष अथवा लो स्किल इम्प्लोइहरू खोजिरहेको छ युरोपले, त्यस अनुसारको उत्पादन चाहिँ गरिरहेको छ कि छैन?
3: मलाई त्यो लाग्दैन, किनभनेदेखि जो प्रतिष्ठानकै पदाधिकारीहरूको इन्टरभ्यूहरू सुनियो, उहाँहरूसँग कुराहरू सुनियो, वा उहाँहरूसँग बेला बखतमा संवादहरू भए हुँदाखेरिमा चाहिँ उहाँहरूको के छ भने जुन किसिमको लेबर फोर्सको आवश्यकता छ अन्तर्राष्ट्रिय बजारमा, त्यसको लागि जुन किसिमको टेक्नोलोजीहरू हामीलाई चाहिन्छ, जुन किसिमका इक्विपमेन्टहरू चाहिन्छ, तिनीहरूसँग परिचित गराएर प्रशिक्षणहरू दिनुपर्ने हुन्छ, जुन किसिमका ग्याजेटहरू त्यहाँ गएर चलाउनु पर्ने हुन्छ, होइन, एप्लायन्सेसहरूका कुराहरू छन्, हो यो कुराहरू गर्नको लागि हामीसँग रिसोर्स नै भएन। हामीले दिने ट्रेनिङ एकातिर छ, तर त्यो ट्रेनिङ प्राप्त गरिसकेको व्यक्तिले त्यहाँ गएर गन्तव्यमा गएर गर्ने कामहरू चाहिँ जब उसले सुरुवात गर्छ तब उसले त्यहाँको त्यो टेक्नोलोजी उसले चलाउनै नसक्ने हुन्छ। त्यस कारणले गर्दाखेरिमा त्यहाँको आवश्यकता र हामीले यहाँ जे चिज गरिरहेछौँ त्यसको चाहिँ तादात्म्यता मिलेन, अर्को शब्दमा भन्यो भने यो दुईटाको बीचमा म्यारिज भएन भन्ने खालको, भनेको त्यो मिलेन भनेर भन्ने खालको कुराहरू उहाँको सुनिरहँदाखेरिमा, हाम्रो यो सिप विकास जुन तालिमहरू छन् यहाँ विभिन्न इन्स्टिट्युसनहरूले गर्ने विभिन्न किसिमका, त्यसले चाहिँ युरोपको मार्केटलाई वा यो आकर्षक गन्तव्यको देशका जुन इम्प्लोइमेन्टको लागि चाहिँ हाम्रो तालिमले काम त्यति मदत गरिरहेको छैन। केही केही गन्तव्यहरूको लागि, केही प्रकृतिका कामहरूको लागि चाहिँ गरेको छ, तर जुन वाइडर हामीले सोचिरहेछौँ फराकिलो तरिकाले सोच्दाखेरिमा चाहिँ यसले खास मदत गरिरहेको छैन, त्यसले गर्दा हाम्रो तालिम कार्यक्रमलाई सुधार्न जरुरी छ।
2: तपाईँले यो विषयमा अनुसन्धान पनि गरिरहनु भएको छ पक्कै पनि, त्यो ठाउँले चाहिँ खोजेको जनशक्ति कस्तो हो र त्यस अनुसारको तालिम चाहिँ कस्तो दिनुपर्ने हो खासमा?
3: अब त्यहाँनेरि अब जस्तो कन्स्ट्रक्सनको उदाहरण लिउँ, होइन, यही उदाहरणले नै अरूलाई पनि रिप्रेजेन्ट गर्दो हो। जस्तो हामी यहाँ जुन किसिमले कन्स्ट्रक्सनहरू गरिरहेका हुन्छौँ धेरै जस्तो म्यानुअल कामहरू हुन्छन्, अब त्यो ज्यावेलहरू चलाएर, साबेलहरू चलाएर, पिकहरू चलाएर यो किसिमको गरिरहेका हुन्छौँ, अथवा खटहरू बाँधिने पनि हामीले जुन किसिमले बाँसको अथवा एउटा फलेको प्रयोग गरेर गइरहेका हुन्छौँ, भनिसकेपछि मानव एकछिनको लागि सेन्ट्रल युरोपतिर पुग्नै परेन, इस्टर्न युरोपतिर नै कही कुरा गर्ने हो भने पनि त्यहाँको अब त्यो खटहरू बाँध्ने नै अब स्काफोल्डिङ जुन तरिकाको हुन्छ हाम्रो यहाँबाट, ल म हेल्पर हुँ, म प्लम्बर हुँ, मैले ट्रेनिङ पनि लिएको छु, वा म मेसन हुँ, मैले ट्रेनिङ पनि लिएको छु, मसँग सर्टिफिकेट पनि छ, मैले खटमा काम पनि गरेको छु भनेर भन्यो भने मैले एउटा उदाहरण बताएको, त्यहाँ गएपछि उसले न त खट बाँध्नको लागि उसलाई तुरुन्तै आउँछ, केही समय पछाडि त आउँदो सिकिसकेपछि भनेको मतलब त्यहाँ गएर नि फेरि सिक्नुपर्ने हुन्छ, यहाँ सिकेको कुराले त्यहाँ काम गरेन। त्यसले गर्दाखेरिमा इभन यो एग्रिकल्चर सेक्टरमा काम गर्नेहरूकै जो ट्र्याक्टर, अब हामी यहाँ हो हामी कहाँ पनि अहिले त केही ट्र्याक्टरहरूको चलन आएको छ अथवा अरू मेसिनहरूका चलनहरू आएका छन्, बिउ रोप्नेदेखि लिएर खन्नेदेखि लिएर बाली टिप्नेसम्मका कुराहरू कृषि काम हो नि त हुनलाई त, तर त्यो चिजहरू त सबै चाहिँ नि यो इक्विपमेन्टबाट गरिन्छ भनेर भनेपछि हामीले कृषिको कर्म नै, हामी कृषि प्रधान देशका, कृषि गरेर आएका, कृषिमा हुर्केकाहरूले समेत पनि गएर त्यहाँ गर्न नसक्ने हुँदो रहेछ, यो दुईटा चाहिँ मलाई लाग्छ उदाहरण हुन सक्छ। भनेपछि त्यहाँ सम्बन्धित वर्करले गएर त्यहाँ गर्नुपर्ने काम के हो र कसरी हो त्यसरी गर्नको लागि चाहिँ हामीले तयार गऱ्यौँ भनेदेखि उसले गएर त्यहाँ कामहरू एडप्ट गर्न सक्छ र सम्बन्धित देशका सरकारले पनि त्यहाँ प्रचार प्रसार गर्दो र इम्प्लोयरहरूले पनि ए नेपाल भन्ने देशमा चाहिँ हामीलाई चाहिने किसिमको वर्कफोर्सलाई, हामीलाई चाहिने किसिमको तालिम दिएर तयार पारेको रहेछ, उनीहरूलाई चाहिँ लिएर आउँदाखेरि त आज आइपुगेको छन्, भोलि एउटा ओरिएन्टेसन गर्थ्यो, पछिबाट काम सुरुवात गर्न सक्छन्, इफिसियन्टली काम गर्न सक्ने सामर्थ्य छ। त्यस कारणले गर्दा अरू देशबाट होइन, हामी नेपाल भन्ने देशबाट चाहिँ वर्करहरू डिमाण्ड गरौँ र त्यहाँबाट चाहिँ भित्र्याउँ भन्ने अवस्था बनाउनको लागि चाहिँ हामीले ट्रेनिङलाई चाहिँ त्यो इनलाइन बनाउनु पर्यो त्यहाँको आवश्यकतासँग हाम्रो यहाँको चाहिँ नि तादात्म्य मिलाउन सक्नु पर्यो.
2: मान्छेको आवश्यकता बढ्दै गएको छ होइन, उहाँहरूले गन्तव्य फेरिरहनु भएको छ. अर्कोतिर श्रम सम्झौता गर्न सरकारले ढिला गरिरहेको छ र त्यही अनुसारको उत्पादन छैन. हुन त अब यो नयाँ सरकारसँग पनि जोडिन्छ होला, अथवा पुरानोले 35 वर्षसम्म केही पनि गरेका छैनन्, अब हामीले अहिले 3-4 महिनामा केही गर्छौ भनेर भन्नुहुन्छ उहाँहरूले. किन ढिला सुस्ती भइरहेको छ? हुन त सुन्दै सुन्नुहुन्न भन्ने गुनासोहरू पनि छ उहाँहरूले, हामीले जानेका छौँ तर विज्ञहरूले केही सुझाव सल्लाह दिँदाखेरि होइन हामीले जानेका छौँ तपाईँहरूको चाहिँदैन भन्ने कुराहरू पनि गर्नुहुन्छ, सुन्न खोज्नुहुन्न भन्ने कुराहरू छ. यो ढिला सुस्तीको कारण चाहिँ
3: यो मैले अलिक कडा शब्द नै प्रयोग गरेँ यसमा, किनभने अब त 3-4 महिना बिति पनि सकेको अवस्था छ. गरेन त म अहिले पनि भन्दिनँ, अझै केही समय हेर्न पर्छ, अहिले चाँडै हुन्छ, तर लक्षणहरू देखिन पर्थ्यो. र अहिलेको सरकारको के देखिन्छ भनेदेखि, श्रम अघि नै हामीले कुरा गरिसक्यौँ नि, यो सूचनाहरू संकलन गर्ने, किनभने अहिले हामीसँग जति पनि लेबर फोर्स सरप्लस भएर बसिरहेको छ, अथवा अर्को सकारात्मक शब्दमा त्यो भयो, हामीसँग जुन बेरोजगारीको समस्या छ, यो अहिले जुनसुकै सरकार आए पनि, जतिसुकै चमत्कारिक सरकार आए पनि ओभरनाइट चेन्ज हुनेवाला होइन. केही समयमा चेन्ज हुन्छ, गर्नुपर्छ, आशावादी हौ, तर ओभरनाइट त यो सरकारले पनि गर्न सक्दैन. नसक्ने भएपछि आजको रियालिटी के हो भनेदेखि, हाम्रो वैदेशिक रोजगारी आजको रियालिटी हो. त्यो रियालिटी हो भनिसके पछाडि सधैँभरि यो गल्फ मलेसिया जहाँ युद्ध चलिरहेको छ गल्फमा, त्यसले गर्दाखेरिमा संख्या घट्ने, अहिले पछिल्लो वर्षको आँकडालाई हेर्दाखेरिमा संख्या घटेको पनि देखिन्छ होइन, गल्फको अघिल्लो वर्षको भन्दा पछिल्लो चाहिँ वर्षको चाहिँ संख्याहरू घटेको पनि देखिन्छ. यो भइसके पछाडि हामीले लक्षणहरू के देखाउनु पर्थ्यो भने, यो सूचनाहरू संकलन गर्ने, कहाँ चाहिँ हामीले हाम्रो नागरिकहरूलाई त्यहाँ फेसिलिटेट गरेर पठाउन सक्छौ, उनीहरू ताकि अलि तुलनात्मकमा सुरक्षित हुन्. पहिलाकाले यसमा ध्यान दिएन, पहिलाका सरकारहरूले भने हामी त फरक हौ भनेर उहाँहरूको दावी छ होइन, जनताको आशा पनि छ, म जस्तो मान्छेहरूको पनि आशा छ. ए हामी त वर्षौंदेखिबाट भनिरहन्थ्यौं सुनवाई, केही सुनवाई के पनि नभएको चाहिँ होइन, तर जति गर्न सकिन्थ्यो त्यति नभएकै हो. भनिसकेपछि अहिलेको सरकार फरक छ भनेर भनिसकेपछि अहिलेको सरकारले त्यो लक्षणहरू देखाउनु पर्थ्यो, श्रम सम्झौता गर्नको लागि तादारकताहरू देखाउनु पर्थ्यो. अनि इभन म त यस्तो पनि देख्छु कि रिजनल लिडरसिपहरू पनि कतिपय अवस्थामा देखाउन सक्नु पर्थ्यो, किनभने यो हाम्रो सब रिजन छ नि, साउथ एसिया होस् अथवा इस्ट एसियाका अरू सरकारहरूसँग पनि अगुवाई गरेर, किनभने उनको देशको पनि ती देशहरूको लागि पनि हामीले जे भोगिरहेछौँ ती देशमा पनि समस्याको भोल्युम चाहिँ नि उस्तै हो, समस्याको नेचरहरू उस्तै हो. भनिसकेपछि हामी सबै मिलौँ र हामी कमसेकम एउटा मिनिमम स्ट्यान्डर्डहरू चाहिँ सेट गरौँ, गन्तव्यहरूसँग चाहिँ जस्तो कि यति प्रोटेक्सन हाम्रो नागरिकहरूलाई हुनुपर्छ, यो नेपालको लागि मात्रै होइन, यो भारतीयहरूको लागि मात्रै होइन, यो बङ्गलादेशीहरूको लागि मात्रै होइन, हामी सबै जो वर्कर छन् त्यो सबैको लागि, कमसेकम हामी यो 5-7 कन्ट्रीको तर्फको चाहिँ यो हाम्रो कमन पोजिसन हो भन्ने किसिमको लिडरसिप समेत पनि लिनको लागि नयाँ सरकारले त्यो तदारुकता देखाएको खोइ, श्रम सम्झौता गर्नको लागि तदारुकता देखाएको खोइ, अनि त्यसपछि प्रोटेक्सनहरू गर्नको लागि तदारुकता देखाएको देखिँदैन, नियमनहरू गर्नको लागि अहिले हामीले लामो कुरा गरिसक्यौँ, यो अलपत्र अवस्थामा रहेको युरोप माइग्रेसन, इभन खाडी मलेसियाकै पनि जुन श्रृङ्खलागत रूपमा चाहिँ शोषण र ज्यादतीहरू भइरहेको छ, यसलाई हस्तक्षेप मात्रै गर्नको लागि होइन, निर्मम भएर त्यो ज्यादतीको पाटोमा चाहिँ प्रहार गर्नको लागि उहाँहरूले चाहिँ देखाएको तदारुकता खोइ त, त्यो तदारुकताले चाहिँ आजै परिणाम दिन्छ भनेर म त्यो अर्थमा भनिरहेको चाहिँ छैन. त्यो चाँडै हुन्छ, 3-4 महिनाको समय त्यसको लागि पर्याप्त छैन, यो वर्षौंदेखि जकडिएको र ठूलो भोल्युममा रहेको समस्या, तर लक्षणहरू त देखा पर्नु पर्यो नि त, बीजारोपण त गर्नु पर्यो नि त, त्यो चाहिँ ठ्याक्कै देखिएन. मैले ठ्याक्कै भन्ने शब्द प्रयोग गरेँ, अझ केही मात्रामा त उल्टा गति हिँड्नुको लागि मार्गचित्र कोरेको पनि देख्छु. उदाहरणको लागि जो वर्करहरूको लागि इम्प्लोयर पे मोडल तर्फ हामी जानु पर्थ्यो, त्यो चाहे फ्री भिसा फ्री टिकट भन्ने नामको होस्, चाहे जिरो रिक्रुटमेन्ट कस्ट वर्करको लागि जिरो रिक्रुटमेन्ट कस्ट भन्ने नामको होस्, जेसुकै नाम होस्, वर्करहरूले चाहिँ जाँदाखेरिमा पैसा तिर्नु नपरोस् भनेर भन्ने जुन प्रिन्सिपल छ, नेपाल सरकारले कयौं देशसँग गरेको श्रम सम्झौतासँग मा पनि त्यो कुराहरू रिफ्लेक्ट छ. उदाहरणको लागि सबैभन्दा पछिल्लो समयमा गरिएको साउदीसँग गरिएको जुन श्रम सम्झौता छ, त्यसमा साउदी सरकारले हामी सबै बेहोर्न तयार हुन्छौं भनेर भनेको छ, त्यसै गरिकन युएईले, त्यसै गरिकन कुनै बेला मलेसियाले लगायतका देशले चाहिँ एकातर्फ हामी बेहोर्छौं भनेर भनेको छ. अब अहिलेको नयाँ सरकार र यो जुन वर्कर वर्गहरूलाई चाहिँ बढी हित गर्छौ, पहिलाकाले गरेनौ हामी छौ भनेर भन्ने सरकारले चाहिँ होइन, यो चाहिँ तिमीले नै तिर्ने भन्ने किसिमको चाहिँ नीति पहिलाको नीतिलाई उल्टाएर उल्टो बाटो हिँड्नको लागि लिएर आइरहेको छ भनेपछि सकारात्मक हस्तक्षेपको लागि लक्षणहरू देखिएन, बीजारोपण गरिएन, तीन चार महिनामै चाहिँ परिणामहरू हाता नपरे तापनि लक्षणहरू देखिनु पर्थ्यो भनिरहँदाखेरिमा एउटा दुईटा विषयमा त उल्टो बाटो हिँड्न पो सुरु गर्यो। त्यस कारणले गर्दाखेरि यो सरकारले यसो नगरोस्, उसले सुल्टो बाटो हिँडोस्।
2: अबको समयमा चाहिँ नेपालको मुख्य गन्तव्य देशहरू चाहिँ कुन कुन हुन सक्छन् र त्यस अनुसार सरकारले सहजता बनाउनको लागि अलिकति बाटो आइसकेको छ र अन्तिम भएको भएर फेरि निवेदन गर्न चाहन्छु, सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ अबका दिनमा?
3: हामी यो जुन निर्भरता छ नि हाम्रो, यो छ सातवटा मात्रै सीमित देशहरूमा जो निर्भरता छ, यो सीमित देशमा मात्रै निर्भरता हुँदाखेरिमा हाम्रो तर्फ रहेको यो ठूलो संख्यालाई जसले खपत पनि गरिरहेको छ यो अलिकति चुनौतीपूर्ण निर्भरता हो। यसरी निर्भर भएर बस्दाखेरिमा अहिलेको खाडी युद्धले वा कुनै बेला लिबियामा भएको युद्धले वा कुनै बेला सिरियामा भएको युद्धले त्यो त्यस आसपासमा पारेका इम्प्लोइमेन्टका अपर्च्युनिटीहरूलाई प्रभाव जो पार्यो त्यसबाट पनि हामीले थुप्रै पाठहरू सिकिसकेका छौँ कि यो एकै ठाउँमा केन्द्रीकृत निर्भरतामा चाहिँ आधारित भएर गरिने जुन यो लेबर मार्केट लेबर माइग्रेसन छ यसले चाहिँ हामीलाई कुनै पनि बेला चाहिँ ठूलो चुनौतीमा पार दिन सक्छ भन्ने चाहिँ उदाहरण पाठहरू हामी सिकिसकेका छौँ। त्यस कारणले गर्दा यसलाई डाइभर्सिफाई गर्नु जरुरी छ। डाइभर्सिफाई गर्दाखेरिमा चाहिँ अलिकति यो श्रमिकहरूको अधिकार अलि सहज अलि सुरक्षित हुने ठाउँ, कमाई अलि राम्रो हुने, अनि यो अलि डिग्निफाइड काम अलि सुरक्षित काम हुने देशहरूमा नै गर्नुपर्ने हुन्छ। अमेरिका हाम्रो लागि त्यति सहज नहुँदो हो व्यावहारिक हिसाबले कुरा गर्ने हुँदाखेरिमा चाहिँ, अब इम्पोसिबल के हुन्छ र भन्ने हो भने त अर्कै कुरा, व्यावहारिक हुँदाखेरिमा चाहिँ अमेरिका चाहिँ हाम्रो लागि अलिकति सहज नहुँदो वा डिमान्ड पनि नहुँदो, अस्ट्रेलिया पनि त्यस्तै हुँदो, विद्यार्थी भिसामा गएकाहरूले त कामसाम पनि गरिरहेका छन् त्यो अलग कुरा भयो, तर हामी यो सम आप्रवासनको कुरा गर्दाखेरिमा फर्मल आप्रवासनको कुरा गर्दाखेरिमा चाहिँ युरोपमा अहिले त्यो किसिमको सम्भावना छ र यसमा चाहिँ सरकारले के गर्नु पर्यो त भन्दाखेरिमा युरोपमा हामीले कसरी हाम्रा नेपालीहरूलाई चाहिँ त्यहाँको जब अपर्च्युनिटीसँग जोड्न सक्छौँ भन्ने कुरामा काफी मात्रामा अघि पनि कुरा आयो, काफी मात्रामा चाहिँ त्यसको अध्ययनहरू गरेर त्यसको इन्टेलहरू जम्मा गरेर हामीले यस्तो यस्तो गर्नुपर्ने रहेछ भन्ने कुरा र अनि त्यसको चाहिँ फेरि त्यो चिज गरिसक्ने बित्तिकै यहाँ बिजौलीहरू जगजगाएर चाहिँ ह्युमन ट्राफिकिङ वात्तै बढ्ने पनि हुन सक्छ, त्यसलाई पनि सँगसँगै रोक्नको लागि ए त्यो सुनको लङ्का मात्रै होइन है, यसमा चाहिँ एउटा प्रक्रिया पूरा गरेर जानुपर्छ, यसमा पनि चुनौतीहरू छन्। तपाईँले प्रक्रिया पूरा गरेर ड्यू प्रोसेसबाट जानुभयो भने चुनौती मिनिमाइज हुन्छ अनि तपाईँको लेबर माइग्रेसन सफल हुन्छ, तपाईँको उन्नत हुन्छ अवस्था भनेर यो सबै कुराहरू जनचेतनाका कुराहरूदेखि लिएर इन्टिग्रेटेड प्याकेजमै काम गर्नुपर्ने हुन्छ र सबैभन्दा महत्वपूर्ण चाहिँ लेबर डिप्लोमेसी यो एकतर्फी रूपमा होइन दुईतर्फी संवादबाट अगाडि बढाउनु पर्ने हुन्छ। उसले पनि डिमान्डहरू गर्ने मात्रै होइन, उसले हाम्रा जुन शर्तहरू छन् हामीलाई कमसे कम यो चाहिँ शर्त चाहिँ हामी लागू गर्न चाहन्छौ, यहाँ वर्करको अधिकार संरक्षित हुनुपर्छ, उनीहरू सुरक्षित हुनुपर्छ, अप्ठ्यारोमा पर्दाखेरिमा उहाँहरूलाई सहयोग उपलब्ध गराउनुपर्छ, कथम कदाचित ज्यादा दिनुपर्नु हुने रिड्रेस जुन यो न्यायमा पहुँच सुनिश्चित हुनुपर्छ लगायतका शर्तहरू पनि हामीले अगाडि सार्नुपर्ने हुन्छ र त्यो शर्त चाहिँ सम्बन्धित देशले मनाउने अवस्था पनि भइसके पछाडि यसलाई हामीले डाइभर्सिफाई गर्नु नै मा कल्याण छ। जति वर्ष हामीले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था होला, अबको 10 वर्ष 15 वर्ष जति वर्ष त्यति वर्षको लागि चाहिँ कमसे कम चाहिँ एउटा विगतको जुन लर्निङ हाम्रो छ, दुःखद लर्निङ छ, धेरैको चौपट्टै भएको छ, बर्बाद भएको छ, त्यस्तो नहोस् भन्नको लागि यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
2: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
3: यहाँलाई पनि धन्यवाद।
2: देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे कुराकानी गर्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो online.com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छ।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न गेडागुडी साग सब्जी फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बार झै।
8: रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला बिहानको 9 बजेको छ।
9: 9 बज्यो।
10: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
9: राष्ट्रको शान किसान।
10: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोसी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे

0: छन् भने नगद कारोबार गरेर प्राप्त बिल पेश गरिएको संख्या 3,427 रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले पहिलो 15 दिन साउन 1 देखि 15 गतेसम्म 15 जनालाई दैनिक 1-1 लाख र एकजनालाई बम्परमा 10 लाख पुरस्कार दिने गरी छिट्टै उपहार घोषणा गर्दैछ। पहिलो प्रोत्साहन कार्यक्रम साउन 16 गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेकाले केही ढिलाइ भएको विभागले जनाएको छ। यस कार्यक्रम अन्तर्गत 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन्। देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मुसलधारे वर्षाको सम्भावना रहेका क्षेत्रमा गिग्रान, बहाव, बाढ़ी, पहिरो र भूक्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी सूचनाबारे नियमित अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले यस सन्दर्भमा देशभरका सेवा प्रदायक, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक शिक्षण तथा निजी अस्पताल समेटिएका छन्। मन्त्री निशा मेहताको सचिवालयका अनुसार हरेक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ, जसबाट निशुल्क उपचार सम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कड़ाई गरेको छ। मन्त्रालयले यसअघि नै निशुल्क शैय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पतालले आरक्षित शैय्याको विवरण नियमित अध्यावधि गर्नुपर्ने व्यवस्था समेत लागू गरिसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना देवेन्द्रा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा हिजो बिहान प्रहरीले सड़क घेराबन्दी गरेर करिब 5 घण्टा छापा मारेको भन्दै यसको विरोध भएको छ। उद्योगी व्यवसायीहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति निकालेर घटनाको निन्दा र भत्सना गरेका छन्। प्रहरीलाई

0: प्राप्त सूचनाका आधारमा गरिएको छापामा प्रहरीकै विज्ञप्ति अनुसार कुनै किसिमको गैर कानूनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अपुष्ट सूचनाको भरमा उद्योगी व्यवसायलाई आतंकित पार्ने शैलीमा लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित र त्रसित बनाएको उल्लेख छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेको अवस्थामा हतोत्साही हुने गरी छापा मार्ने कार्यले सरकारको नीति र व्यवहार बीच तादम्य नभएको उल्लेख गरिएको विज्ञप्तिमा भनिएको छ। उद्योग वाणिज्य क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस क्षेत्रलाई शंकाको दृष्टिले नभई सहकार्य पारदर्शिता कानूनी सुनिश्चितता र आपसी विश्वासको वातावरणमा अघि बढ़ाउने नीति अवलम्बन गर्न व्यवसायले सरकारसँग अनुरोध पनि गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ। विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डाक्टर राम प्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इपानको प्रतिनिधि मण्डलले विद्युत क्षेत्रको विकास विस्तार तथा निजी क्षेत्रका लागि लगानीमय वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारका बारेमा आयोगको ध्यान आकर्षण गराएको हो। भेटमा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीको नेतृत्वले विद्युत क्षेत्रको विकास र विस्तारका लागि आयोगले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। इपानले प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच, ओपन स्पेस कार्यान्वयन, निजी क्षेत्रलाई द्विपक्षीय विद्युत व्यापारको अनुमति लगायत विशेष समावेश छ। इपानले अन्तर्राष्ट्रिय अभ्यास अनुसार बैंक योग्य विद्युत खरिद बिक्री सम्झौता पीपीए को नमूना तयार गर्नुपर्ने, विवाद समाधान संयन्त्र स्थापना गर्ने तथा आयोगबाट हुने स्वीकृति र अनुमोदन प्रक्रियालाई सरल पारदर्शी बनाउने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेको छ। आयोगका अध्यक्ष डाक्टर धितालले निजी क्षेत्र विद्युत क्षेत्रको विकासको मुख्य साझेदार रहेको उल्लेख गर्दै आयोगले निजी क्षेत्रसँग सहकार्य, संवाद र समन्वयलाई प्राथमिक मा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्ता दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। समितिका अनुसार देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निशुल्क रूपमा निस्ता वितरण भइरहेको छ। निस्ता प्राप्त गरेका निवेदकको पहिचान प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमन समेत गरिएको जनाएको छ। समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्ता दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ। यस्तो कार्य गैर कानूनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ। अब विदेशको खबर। बंगलादेशमा दशकौंमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौं बालबालिकाको ज्यान दिएको छ। यसले विपन्न परिवारमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका छन्। स्वास्थ्य विभागको तथ्याङ्क अनुसार मार्च 15 अगस्तको शुरूसम्मको झण्डै 5 महिनामा दादुरा प्रभावित 844 बालबालिकाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिस सेन्ट समाजको महासंघ आईएफआरसी र बंगलादेश रिड क्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित 10 मध्ये 9 परिवारले उपचार खर्च धान्न ऋण दिन बाध्य भएका थिए। सर्वेक्षण गरिएका परिवार मध्ये 35% औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने 22% खाना उपलब्ध गराइएको थियो। धेरै प्रभावित परिवार गरीब समुदायका रहेको र उनीहरू औपचारिक काममा निर्भर रहेको पाइएको छ। धेरै हेरचाहकर्ताहरूले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नु परेको कारण जागिर गुमाएको समेत बताएका छन्। दादुरा अत्यन्त संक्रामक रोग हो जुन खोकी र हाच्छिउ मार्फत फैलन्छ। यो रोग जोसुकैलाई लाग्न सक्छ तर बाल बालिकामा सबैभन्दा बढ़ी देखिने गरेको छ। अब खेल खबर। फिलिपिन्सकी अलेक्जान्ड्रा एलाले मुबडाला डीसी ओपन टेनिस प्रतियोगिताको महिला एकल उपाधि जित्दै इतिहास रचेकी छन्। उनले अमेरिकाको वाशिङटन डीसीमा सम्पन्न प्रतियोगिताको फाइनलमा शीर्ष वरियताकी जेसिका पेगुलालाई 4-6, 6-4, 6-0 पराजित गर्दै डब्ल्यूटीए टूर स्तरको एकल उपाधि जित्ने पहिलो फिलिपिनो खेलाड़ी बनेकी हुन्। वर्षाका कारण दुई दिनसम्म लम्बिएको फाइनल आइतबार रोकिएपछि हिजो पुनः शुरू गरिएको थियो। पहिलो सेट गुमाएकी 21 वर्षीय एलाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितिन्। आक्रामक वेस्ट लाइन र प्रभावकारी सर्भको मद्दतमा उनले जीवनको पहिलो डब्ल्यूटीए उपाधि जितिन्। सन् 2019 डीसी ओपन विजेता पेगुलाले एलाको प्रदर्शनको खुलेर प्रशंसा गरिन्। उनले ट्रफी वितरण समारोहमा एलालाई बधाई दिँदै उनको उल्लेखनीय प्रगतिको प्रशंसा गरिन्। यसैबीच पुरूषतर्फको फाइनलमा अमेरिकी टेलर फ्रिटर्जले स्पेनका 19 वर्षीय राफायल जोदारलाई हराउँदै करियरको 11 एटीपी उपाधि जितेका छन्। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक। बंगलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार, 5 महिनामा 800 भन्दा धेरै बाल बालिकाको ज्यान गएको तथ्याङ्क। र अमेरिकामा भएको टेनिस उपाधिको उपाधि फिलिपिन्सको अलेक्जान्ड्रालाई।
1: रेडियो टाइगर 79.2 MHz नामै काफी छ।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
3: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
4: अशोक साल त ढुक्क नारे बत्ती
5: हा त पोस्टालिक बात सम्झोट आम्मिन्दर लक्तिर हटबरा पानी बस्तबेर अस्ति चिमचाम कहाँ रहेछ जाय त सोचो त लट्ठी ठिक कम घर दान दान पानी वर्ष टिकी मन छत पटाए लाग
4: हाँ त धन्न ब्यालम लट्ठी ठिक कम सुरक्षित ठाउँ सरले नारी बत्ती
5: हाँ हो बदा
6: बर्खक ब्यालम बहिया ढ्यार जोखिम रहत उह मार बहिया से बचकला पहिला सावधानी अपनाए लद्या खोलम पानी बरहल बाकल से सावधान रहिए। एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बर्खक ब्यालम संक्रमण के डर ध्यान हुलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
7: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
8: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
9: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
8: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
10: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

केटी संस्कारी छ भनेर मैले तेरो बिहे पनि फिक्स गर्ने, यत्रो बेर हामी कुरिसक्यौ, आई त थियो आखिर हाम्रो विश्वास तोडेर गए होइन, हिँड जाउँ, हिँड भनेको।

0: तिमीले मेरो माया तोड्यौ, मेरो विश्वास तोड्यौ, मेरो सपना तोड्यौ। हेर्नु छैन मलाई तिम्रो पापी अनुहार।
1: मेरो कुरा त सुन, तिमी मसँग पहिला

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना, यही साउन 23 गते शनिबारका दिन
4: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: ए रामलौटन भाइ, के गर्दैछौ?
6: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
7: हजुर,
6: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
7: हस् बाबा।
8: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
6: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
8: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
6: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
8: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
6: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
8: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
6: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
9: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 23 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457517।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजखन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाँच्ने।
5: रेडियो टाइगर स्टुडियो टाइम।
6: यति बेला बिहानको 11 बजेको छ।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
2: राष्ट्रको शान किसान।
3: A complete piping solutions.

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइतेहरूका एकजनाको पनि ज्यान गयो। सुनकोशी नदीमा हराइरहेका यात्रु र कारको खोजी आज पनि चल्दै। राष्ट्र बैंकको संचालक समितिको संरचनामा सहमति, 3 स्वतन्त्र सदस्य मध्ये 1 जना महिला अनिवार्य। विक्रेता र उपभोक्तालाई ग्यास संचित गरेर नराख्न आग्रह, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। अमेरिकाका 25 वटा राज्यले ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्धमा मुद्दा दायर गरे, प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको भनाई। र इंग्ल्याण्डका मिडफिल्डर एन्डरसन चेल्सीमा आबद्ध। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको कप्तानगंजमा गएको साउन 10 गते आइतबार राति भएको घटनामा घाइतेहरूका 1 युवकको पनि ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार देवानगंज 3 का घाइते 22 वर्षीय रविन्द्र मेहताको तिर्वी शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो। यो सँगै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 पुगेको छ भने सिराहामा ज्यान गुमाएका 1 जनासहित 4 भएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंज युवाहरूको समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर 10 जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये यसअघि देवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहता र देवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। अरू घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाको विरोधमा सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर नजिक सुनकोशी नदीमा हराइरहेका 3 जना यात्रु र कारको खोजी कार्य आज पनि भइरहेको छ। हिजो बिहान बागमती प्रदेश 08001X0144 नम्बरको बसले ठक्कर दिँदा सड़कमा रोकिरहेको कार नदीमा खसेर कार र त्यसमा रहेका यात्रु हराएका हुन्। कारमा रहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका 7 का निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका 1 का एस्कावेटर चालक गणेश थापा र 3 पाटन गाउँपालिका 9 का एस्कावेटरका सहचालक सुजन मगर कारसहित हराइरहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको खुर्कोटबाट खटिएको गोताखोर सहितको टोली नेपाल प्रहरी र स्थानीय बासिन्दाले डुंगाको प्रयोग गरी खोजी गरिरहेका छन्। सुनकोशी नदी धमिलो र पानीको बहाव उच्च रहेकोले खोजी कार्य चुनौतीपूर्ण भइरहेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताउनुभयो। सड़कमा रोकिराखेको कारलाई बस चालकको लापरवाहीका कारण ठक्कर दिएको भन्दै चालकमाथि कार्यवाही गर्न पीड़ित पक्षको माग रहेको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको दफावार छलफलमा संचालक समितिको संरचनाको विषयमा सहमति जुटेको छ। विधेयकको दफा 10 केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताउनुभयो। जस अनुसार बैंकमा 2 जना डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने 3 जना स्वतन्त्र संचालक मध्ये कम्तीमा 1 जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो। नेपाल आयल निगमले खाना पकाउने ग्यास पर्याप्त आयात र मजदात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ। उपभोक्ता रित्तो सिलिण्डर बोकेर घाम पानी नभनी लाइन लाग्न बाध्य छन्। निगमले उपभोक्तालाई ग्यास अनावश्यक सञ्चय नगर्न आग्रह गरिरहेको छ। तर डिपो संचालकले भने उद्योगबाट ग्यास नै नआएको बताउँछन्। सरकारले भरि सिलिण्डर बजारमा पठाउन थालेपछि काठमाडौँ उपत्यका सहित देशभर खाना पकाउने ग्यासको चर्को

0: भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पोखरामा रहेका विक्रेतालाई ग्यास संचित गरेर नराख्न सचेत गराएको बताउनुभयो। पोखरामा ग्यास आपूर्ति गर्ने 19 कम्पनीलाई ग्यास आपूर्ति र विक्री वितरणलाई सहज बनाउन आग्रह गरिएको उहाँको भनाई छ। ग्यास उद्योग तथा विक्रेतालाई दैनिक रूपमा प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अध्यावधि गर्न भनिएको छ। यसैबीच खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकार कर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकार कर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका हुन्। बैठकमा उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले घरमा ग्यास स्टक भए घाम पानी नभनी कोही पनि रित्तो सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। निगमले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाड़ीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भरि ग्यास वितरण गर्न थालेपछि बजारमा 81 सिलिण्डर आउँदा वितरणमा चाप परेको उहाँको तर्क छ। यसअघि मासिक 46,000 मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग अहिले बढ़ेर झण्डै 60,000 मेट्रिक टन पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा एकदेखि डेढ़ महीनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभयो। दुवाड़ीका अनुसार काठमाडौँ उपत्यका सहित विभिन्न 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-33-493-555
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। अस्ति साउन 17 संखुवासभाको खाँदबारी नगरपालिका 1 वर्षीय पर्वा ढुङ्गानाले नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टर डाक्टरको सिफारिशको आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी प्रसूति गृह थापाथली काठमाडौँमा ल्याइएको छ। ढुङ्गानाको विशेषज्ञ डाक्टरको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशीकला धरलाको गर्भमय शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार शुरू भएको छ। दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। अब विदेशको खबर। ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकामा 25 राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा लगाइएको 10-12% भन्सार शुल्कलाई चुनौती दिएका बीबीसीले जनाएको छ। उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको बताएका छन्। ट्रम्प प्रशासनले गएको जुलाई महिनामा यी भन्सार शुल्कहरू लागू गरेको थियो। यसमा बेलायत, चीन र युरोपेली संघ लगायत विभिन्न देशहरू सामेल छन्। अमेरिकी सरकारका अनुसार यी देशहरूले जबरजस्ती श्रम प्रयोग गरी उत्पादन गरिएका सामानको आयात रोक्न पर्याप्त कदम चालेका छैनन्। व्हाइट हाउसका प्रवक्ता कुस देसाईले अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्दै यो कदम चालिरहेको बताउनु भएको छ। वहाँले जबरजस्ती श्रम मार्फत उत्पादित सामानहरू अमेरिका भित्राउने देशहरू विरूद्ध उपायहरू अपनाउन आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। अब खेल खबर। इंग्ल्याण्डका मिडफिल्डर जोर्डन एण्डरसन 2 वर्षको सम्झौतामा चेल्सीमा आबद्ध भएका छन्। ब्रेन्टफोर्डसँगको सम्झौता आपसी सहमतिमा अन्त्य भएपछि 36 एण्डरसन चेल्सी पुगेका हुन्। एण्डरसनको कप्तानीमा लिभरपूलले प्रिमियर लीग, यूईएफए च्याम्पियन्स लीग, एफए कप, 2 लीग कप, यूईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेको थियो। सन् 2023 एण्डरसन साउदी अरेबियाको अल इत्तिफाक पुगेका थिए। त्यसको 1 वर्षपछि उनी नेदरल्याण्ड्स को आयाक्स हुँदै गएको सिजन ब्रेन्टफोर्डबाट फेरि प्रिमियर लीगमा फर्किएका थिए। उनले सन् 2025-26 सिजनमा ब्रेन्टफोर्डमा 32 खेल खेलेका थिए। उनले इंग्ल्याण्डका लागि 91 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा हेन्डरसन क्लबमा भित्रने 10 खेलाड़ी हुन्। चारभन्जाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो। सुनकोशी नदीमा हराइरहेका यात्रु र कारको खोजी आज पनि चल्दै। राष्ट्र बैंकको संचालक समितिको संरचनामा सहमति, 3 सदस्य मध्ये 1 महिला अनिवार्य। विक्रेता र उपभोक्तालाई ज्ञान संचित गरेर नराख्न आग्रह, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। अमेरिकाका 25 राज्यले ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध मुद्दा दायर गरे, प्रशासनको निर्णय मनोमानी र कानून विपरीत भएको भनाई। र इंग्ल्याण्डका मिडफिल्डर हेन्डरसन चेल्सीमा आबद्ध।
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
6: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242
12: Come on, you will certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्झ्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। न्यूनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त लगायत 15 बुधे माग राखेर गएको बिहिबार साउन 14 गतेदेखि आमरण अनशनरत स्टाफ नर्स ज्योति राणाभाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले प्रदर्शन गरेका छन्। नर्स राणाभाटको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र उहाँका जायज मागहरूको शीघ्र सम्बोधनका लागि दवाब दिने उद्देश्यले आज काठमाडौँ उपत्यका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। उनीहरूले नर्स बचाऊ, स्वास्थ्य बचाऊ, सम्मानजनक सेवा सुविधाको सुनिश्चित गर, नर्सिङ ऐन कार्यान्वयन गर, गुणस्तरीय नर्सिङ शिक्षा कायम गर, बिरामी सुरक्षाको प्रत्यावर्ती गर जस्ता मागहरू लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। नर्सहरूको तलब, भत्ता, सेवा सुविधा र वृत्ति विकासको सम्बन्धमा सरकारसँग विगतमा पटक पटक सम्झौता भए पनि ती कार्यान्वयन नहुँदा देशभरका नर्सहरू अन्यायमा परेको उनीहरूको गुनासो छ। स्वास्थ्यकर्मीहरूले राणाभाटको जीवन रक्षाका लागि सरकारलाई तत्काल सार्थक वार्ता र सहमति गर्न आग्रह पनि गरेका छन्। नेपाल प्रहरीले गएको वैशाख 1 गतेदेखि असार मसान्तसम्म देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 84 जनालाई पक्राउ गरेको जनाएको छ। तीन महिनामा काठमाडौँ उपत्यकाबाट 8, कोशी प्रदेशबाट 14, मधेशबाट 11, बागमतीबाट 5, गण्डकी प्रदेशबाट 18, लुम्बिनीबाट 13, कर्णालीबाट 10 र सुदूरपश्चिम प्रदेशबाट 5 जना पक्राउ परेका विवरण छ। पक्राउ परेकाहरूबाट 67 थान हात हतियार पनि बरामद भएको छ। अवैध हात हतियार नियन्त्रण तथा कारोबारलाई निस्तेज गर्न देशभरि नै विशेष अभियान सञ्चालन गरिरहेको नेपाल प्रहरीले जनाएको छ। अवैध हात हतियार कतै लुकाइराखेको थाहा भएमा सूचना दिन र अवैध हतियार बुझाउन समेत प्रहरीको आग्रह छ। सर्वोच्च अदालतका मिसिलमा क्षति पुगेका कारण लक्ष्य अनुसारको मुद्दा फर्स्याउट हुन कठिन देखिएको छ। आर्थिक वर्ष 82-83 अदालतले 27,467 मुद्दा फर्स्याउट गर्न सकेन। न्यायालयमा गएको भदौ 24 गते भएको आगजनीले मिसिलमा क्षति पुग्न गएका कारण दर्ता भएका मध्ये 11,469 मुद्दा मात्र फर्स्याउट भएका थिए। अदालतले गएको आर्थिक वर्षमा 19,679 मुद्दा फर्स्याउट गर्ने लक्ष्य लिएको थियो। त्यो वर्ष अदालतमा सबै गरी 38,936 मुद्दा थिए। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरलाले गएको भदौ 24 गते नवयुवा आन्दोलनको क्रममा अदालतमा आगजनी भई क्षति पुग्न गएकोले लामो समयसम्म इजलास बस्न नसकेको र मिसिल पत्ता लगाउन कठिन भएकोले मुद्दा फर्स्याउटमा ढिलाइ भएको जानकारी दिनुभएको छ। र शिवानन्द साधना केन्द्रको अध्यक्षमा आध्यात्मिक चिन्तक डाक्टर चिन्तामणि योगी निर्विरोध निर्वाचित हुनुभएको छ। केन्द्रको नेतृत्वमा काठमाडौँ महानगरपालिका 4 विशालनगरमा नेपालेश्वर मन्दिर सञ्चालनमा छ। केन्द्रको उपाध्यक्षमा किरण कुमार थापा, सचिवमा अस्मिता बोहरा, कोषाध्यक्षमा प्रचण्ड कुमार मानन्दर तथा सदस्यहरूमा अरविन्द लाल श्रेष्ठ, सुमन तामाङ र निर्मला महत निर्विरोध निर्वाचित हुनुभयो। केन्द्रको पहिलो कार्यसमिति बैठकले संस्थाका पूर्व सचिव फडिन्द्र सिलवाल र सिर्जना राणालाई कार्यसमिति सदस्यमा मनोनयन गरेको उपाध्यक्ष थापाले जानकारी दिनुभयो। पहिलो बैठकले कार्यसमिति सदस्य निर्मला महतको संयोजकत्वमा नेपाल माताको मन्दिरको नित्य पूजा आराधना गर्न 3 सदस्य समिति गठन गरेको छ। केन्द्र सहित नेपाल माताको मन्दिर स्थानीय भेष राज्य लक्ष्मी सिंहले स्थापना गर्नुभएको हो। उहाँले नै 1 रोपनी 10 आना जग्गा सहितको भवन पनि नेपालेश्वर मन्दिरको नाममा शिवानन्द साधना केन्द्रलाई दान गर्नुभएको थियो। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्झ्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो। सुनकोशी नदीमा हराइरहेका यात्रु र कारको खोजी आज पनि चल्दै। अनशनरत नर्स राणाभाटको समर्थनमा स्वास्थ्यकर्मीहरूद्वारा प्रदर्शन, 15 बुधे माग सम्बोधन गर्न आग्रह र 3 महिनाको अवधिमा हतियार सम्बन्धी मुद्दामा संलग्न 84 जना पक्राउ। अहिलेलाई चारभन्झ्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ।
1: त्यसैले
0: ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौ।
1: कुचिएको, पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ।
0: सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौ।
1: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौ।
0: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाउ।
1: झ्यालडुका खुल्ला राखेर ग्यास बाल्ने गरौ।
0: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौ।
1: ग्यास चुलोको बर्नर सफा राखौ। कम्तीमा हरेक दुई दुई वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौ।
0: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौ।
1: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौ।
0: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौ। बिजुलीको स्विच अन र अफ नगरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: Michelin. Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
5: Safety!
4: Michelin, Michelin.
6: World's number one tire brand.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। Introducing Wi-Fi 6 with Suvisu सुरक्षा।
8: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 0942-3888 98-0-12-35-888
10: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ लोकलहरी।

0: एल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

हरेक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जानकारी

0: हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए, आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर।
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9141954181, वेबसाइट झुले.com.np।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्सन।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
4: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
5: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छेउ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनसादी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनसादी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9843638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
3: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दै।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डचना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

पैसाको लागि भइरहेको तपाईँको मेहनतले हाम्रो खुसी हराउँदै गयो। अब तपाईँकै माया पाउँदिन भने तपाईँसँग बसेर के गर्नु? गुड बाई, आफ्नो ख्याल राख्नु है।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेत सँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण, कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो।
0: ग्यास अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव, सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन, अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै आयात गर्ने सरकारको निर्णय,
1: सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम अभाव, 1,269 भाइल मात्रै मौजदात उपचारै प्रभावित हुने अवस्था नभएको सरकारको दावी,
2: सबै संस्थामा प्रशस्त मात्रामा नरहेको अवस्था चाहिँ हो तर उपचारै प्रभावित हुने गरी हामीले व्यवस्थापन गर्न नसकिने गरी चाहिँ भइसकेको हो।
0: हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेको बारे बंगलादेशले भारतसँग धारणा माग्यो, राजनैतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी,
1: र भविष्यमा इंग्ल्याण्डको प्रशिक्षक बन्न बेन स्टोक्स इच्छुक।
3: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
5: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुनसरी घटनाको सत्य

0: सिराजगंजमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो। यो सँगै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 जना पुगेको छ भने सिराहामा ज्यान गुमाएका 1 जना सहित 4 जना पुगेको छ। सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा युवाहरूको समूह बीच झडप हुँदा प्रहरले चलाएको गोली लागेर 10 जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये यसअघि देवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहता र देवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गइसकेको थियो। अरू घाइतेहरूको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाको विरोधमा सिराहाको गोल बजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। गृह मन्त्रालयले घटना छानबिनका लागि सहसचिव पुष्पराज साईको नेतृत्वमा उच्च स्तरीय समिति गठन गरेको थियो। यो समितिले गोल बजारमा पुगेर अध्ययन थालेको छ। यस्तै आज ज्यान गुमाएका रविन्द्र कुमारका परिवारले पनि पूर्व सहमति अनुसार नै सरकारको तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। आफन्तले सब बुझ्न नमानेपछि प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले अपील मार्फत सरकारले पूर्व सहमति अनुसार नै राहत र सहायता उपलब्ध गराउने बताउनु भएको छ। साथै प्रशासनले संयमता अपनाउन पनि सबै पक्षलाई आग्रह गरेको छ।
1: खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकार कर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको चरम अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकार कर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका छन्। बैठकमा उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले घरमा ग्यास स्टक भए घाम पानी नभनी कोही पनि रित्तो सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। निगमले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड छ। त्यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाड़ीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भरि ग्यास वितरण गर्न थालेपछि बजारमा 81 सिलिण्डर आउँदा वितरणमा चाप बढ़ेको उहाँको तर्क छ। यसअघि मासिक 46-47 हजार मेट्रिक टनको हारिमा रहेको ग्यासको माग अहिले बढ़ेर झण्डै 60 हजार मेट्रिक टन पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा 1 देखि 1.5 महिनासम्मको लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभएको छ। सचिव दुवाड़ीका अनुसार काठमाडौँ उपत्यका सहित 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। यसैबीच समितिका सभापति रहबर अन्सारीले एलपी ग्यास सिलिण्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। समितिको आज बसेको बैठकमा उहाँले एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न देशभर रहेका झण्डै 1.75 करोड़ ग्यास सिलिण्डरको म्यापिङ गर्न निर्देशन दिनुभएको हो। सभापति अन्सारीले 17 दिन अघि नै सिलिण्डर म्यापिङ गर्न निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन नभएको बताउनुभयो। समितिको गतिसँग तालमेल गर्न नसक्ने हो भने जिम्मेवारीबाट अलग हुन आयल निगमको नेतृत्वलाई उहाँले चेतावनी समेत दिनुभएको छ।
0: लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि छलफल भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा अहिले ग्यास अभाव हुनुको कारण विश्लेषण सहित समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग ग्यास उद्योगी तथा व्यवसायीको भूमिकाबारे समीक्षा गरिएको थियो। आउँदो मुख्य चाड पर्व दशैं तिहारमा हुने उच्च मागलाई ध्यानमा राखेर अबका 3 महिनासम्म हरेक महिना 50 हजार मेट्रिक टनभन्दा धेरै आयात गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ।
1: नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको दफावार छलफलमा संचालक समितिको संरचनाको विषयमा सहमति जुटेको छ। विधेयकको दफा 10 मा केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताउनुभयो। जस अनुसार बैंकमा 2 जना डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने 3 जना स्वतन्त्र संचालक मध्ये कम्तीमा 1 जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ़ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो।
0: नेपाली कांग्रेसका सांसद विष्णुराज आङ्गमेले सुकुम्बासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग 7 दिनभित्र एकीकृत कार्ययोजना माग गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गर्नुभयो। प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद आङ्गमेले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न माग गर्नुभयो। यस्तै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले पहिचान भइसकेका 12 लाख भन्दा धेरै भूमिहीन सुकुम्बा

0: आदिवासी र अव्यवस्थित बसोबासीलाई तत्काल लाल पूर्जा वितरण गर्न सरकारसँग माग गर्नुभयो। हरियालले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नु केवल राजनीतिक विषय मात्र नभई सामाजिक न्यायको महत्वपूर्ण मुद्दा पनि भएको बताउनुभयो। सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई एकैसाथ सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै हरियालले बाँकी रहेकाहरूको पहिचानको कामलाई पनि तत्काल अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
1: सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग आज भेट गरी प्रदेशको विकास, सुशासन र समसामयिक राजनैतिक विषयमा छलफल गरेका छन्। आज सिंहदरबारमा भएको सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या र सरकारका गतिविधिबारे कुराकानी भएको हो। विशेष गरी गेटाको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र संचालनमा ल्याई देशकै शैक्षिक हब बनाउनु पर्नेमा सांसदहरूले जोड़ दिएका छन्। सांसद केपी खनालका अनुसार भेटमा किसानका लागि मलको उपलब्धता, विद्युतीकरण, सड़क दुर्घटना न्यूनीकरण, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र हुलाकी सड़क लगायतका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले सांसदहरूलाई सदनमा संयमित भएर प्रस्तुत हुन र प्रतिपक्षले उठाएका विषयको जिम्मेवारीपूर्वक जवाब दिन पनि आग्रह गर्नुभएको छ। सांसद हरिमोहन भण्डारीले प्रधानमन्त्रीलाई सदनमा नियमित उपस्थित भई सार्वजनिक महत्वका विषयमा सम्बोधन गर्न आग्रह गरिएको जानकारी दिनुभयो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। एन्टी स्निक भेनमको अभाव र आपूर्ति व्यवस्थापन बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा चौबिस गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण, कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न नेपाल आयल निगमलाई, ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न आयल निगमलाई सुझाव, सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन, अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै ग्यास आयात गर्ने सरकारको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। देशभर सर्पदंश उपचारका लागि अति आवश्यक मानिएको एन्टी स्नेक भेनमको अभाव भएको छ। अस्पताल र सर्पदंश केन्द्रमा एन्टी स्नेक भेनम नहुँदा प्रभावित टाढा टाढा धाउनुपर्ने अवस्था सृजना भएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले अहिले 1,269 भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौजदात रहेको जानकारी दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले देशभर केन्द्रीय स्टोरमा 138, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रमा 444 र स्वास्थ्य कार्यालयमा 222, सर्पदंश उपचार केन्द्रमा 465 गरी जम्मा 1269 भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टिस्नेक भेनम मौजात रहेको बताउनुभयो। यो उपलब्ध भाइल एन्टिस्नेक भेनमबाट 850 सर्पदंश बिरामीको उपचार गर्न सकिने प्राविधिक अनुमान छ। सर्पदंश अर्थात सर्पले टोकेमा सकेसम्म छिटो उपचारका लागि बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउनु पर्ने हुन्छ। यस्तै आजको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा रेबिस संक्रमणको विषयमा पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद लेखचङ थापाले पाँचथर जिल्लाका विभिन्न क्षेत्रमा रेबिस संक्रमण फैलिएको भन्दै रोकथामका लागि सरकारसँग आग्रह गर्नुभयो।
1: मनसून र गर्मीको यो बेला सर्पदंशका घटना बढ्ने गरेका छन्। तर पछिल्लो समय सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने औषधि एन्टी स्नेक भेनमको अभाव छ। औषधि अभावले सर्पदंशका बिरामीको उपचारमा कठिनाई हुने गरेको छ। सर्पदंशका बिरामीलाई चाहिने एन्टी स्नेक भेनम, कुकुरको टोकाएपछि लगाउनु पर्ने रेबिज विरूद्धको औषधि लगायतको अभाव देखिएको छ। यसै विषयमा साथी कृष्ण शर्माले पटक पटक अत्यावश्यक औषधिको अभाव हुनुको मुख्य कारण के हो भनेर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोध्नु भएको छ।
7: अहिले हामीसँग सर्पदंशको उपचारको लागि सबै संस्थामा उत्तिकै मात्रामा सर्पदंशको प्रतिविधि रहेको अवस्था छैन। तर कुनै ठाउँमा अलिकति बढी भएको, कुनै ठाउँमा कम छ भने त्यो बढी भएको ठाउँबाट त्यसरी व्यवस्थापन गरेका छौँ भने चाँडै नै हामीले खरिद गरेको एएसपीएस आज भने अगस्तको 4 तारिक भयो, 9 तारिकसम्ममा काठमाडौँमा आइपुग्ने भन्ने छ, खरिद भइसकेका छ सबै कुरा छ। हामीले 10-11 तारिकसम्म सबै संस्थाहरूमा पठाउन सक्छौँ र पर्याप्त हुन्छ। हाम्रो सेन्ट्रल स्टोरहरू पनि पर्याप्त हुन्छ।
8: यसअघि पनि जस्तो क्यान्सरको औषधिको पनि त्यस्तै अभाव थियो, रेबिस विरुद्धको खोपको अभाव पनि खट्कियो, अहिले एन्टी स्नेकको स्थिति पनि त्यस्तै बन्यो। यसका पछाडिका कारणहरू हामीले पूर्व तयारी नगर्नु नै हो कि खासमा के हो त?
7: होइन, त्यो सबैको आफआफ्नो फरक फरक कारण छ। एउटै कारणले त्यस्तो भएको भन्ने पनि छैन। अर्को चाहिँ अभाव नभइकन पनि अभाव भएको हल्ला खल्ला हुने खालको चाहिँ हामीले देखेका छौँ कतिपय विषय वस्तुहरूमा। जस्तो रेबिजको भ्याक्सिनको सन्दर्भमा, रेबिजको भ्याक्सिन हामीसँग थियो नभएको होइन, तर अभाव भनेर धेरै आयो कुराहरू। पछिल्लो समय हामीले खरिद गरेर ठूलो मात्रामा रेबिजको व्यवस्थापन पनि गरेका छौँ, अहिले त्यसमा समस्या रहेको कुरा भएन। क्यान्सरको विषयको अर्कै विषय भयो, त्यो हाम्रो बसभन्दा बाहिर रहेको विषय वस्तु भयो, खरिद गर्दा पनि नपाउने विषयहरू रह्यो, बजार मूल्य अन्तर्राष्ट्रिय रूपमा परेको प्रभावले परेको विषय भयो भने सर्पदंशको उपचारको हकमा हामीले पटक पटक टेन्डर गर्दाखेरि पनि आवेदन गर्नेहरूको अलिकति ढिलो नआइपुग्ने कारणले गर्दा धेरै पछिको टेन्डर पछि रेबिजको पनि सर्पदंशको पनि अलिकति ढिलो त्यसले गर्दा मात्रै भएको हो। तर अभाव भन्ने कुरा त्यसरी पुरै उपचारै प्रभावित हुने गरी भन्ने कुरा छैन। एउटा क्यान्सरको औषधि अलिकति उपचारमा उपलब्ध हुने कुरा बजारमा उपलब्ध हो, त्यो पनि सरकारले आफैले निशुल्क रूपमा रेबिजको भ्याक्सिन सर्पदंशको औषधि जस्तो उपलब्ध गराउने, निशुल्क उपलब्ध गराउने सूचीमा होइन, क्यान्सरको चाहिँ बजारमा उपलब्ध गराउने हो। हामी सेवा लिनुपर्नेहरूले आफैले खरिद गरेर उपचार गर्ने हो। त्यसमा बजारमा अलिकति समस्या भएको थियो, त्यसलाई पनि सहजीकरण गरेका छौँ। सर्पदंशको उपचारको हकमा अहिले यो हप्तालाई अलिकति चुनौतीपूर्ण हामीलाई छ। हामी सबै कुरा टुङ्गिसकेका छ, यो हप्ताभित्रमा सबै कुरा सहज हुन्छ
8: भनेको एक हप्ता चाहिँ कुर्नै पर्छ।
7: एक हप्ताभित्रमा हामीले अलिकति बढी भएको सर्पदंशको उपचार गर्नुपर्ने औषधि बढी भएको संस्थाबाट कम भएको संस्थामा त्यसरी व्यवस्थापन गरेका छौँ। त्यसरी कुर्नपर्छ भन्दा पनि सबै संस्थामा प्रशस्त मात्रामा नरहेको अवस्था चाहिँ हो, तर उपचारै प्रभावित हुने गरी हामीले व्यवस्थापन गर्न नसकिने गरी चाहिँ भइसकेको हो।
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, विराटनगरका व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतलासी गरेको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटवालसँग 24 घण्टे लिखित स्पष्टीकरणमा आएको छ। हिजो विराटनगर महानगरपालिका वडा नम्बर 7 रहेको मुन्दडाको घरमा प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरी खानतलासी गरेको थियो। प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालनको वैधता, निर्णय प्रक्रिया र कानूनी प्रक्रिया पुर्याए पुर्याएको विषयमा गम्भीर प्रश्न उठाउँदै 24 घण्टाभित्र आवश्यक प्रमाण र अभिलेख सहित जवाफ पेश गर्न निर्देशन दिएको हो। प्रदेश प्रहरीले अपराध सम्बन्धी प्रमाण नपाइए पनि ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको आवश्यकता र औचित्य के थियो र त्यो घटनाले उद्योगी व्यापारी र सर्वसाधारण परेको प्रभावबारे जिल्ला प्रहरी प्रमुखको धारणा पनि मागेको छ। चित्त विरूद्ध स्पष्टीकरण नआए प्रहरी ऐन तथा नियमावली अनुसार विभागीय कार्यवाही अघि बढ़ाउने चेतावनी दिएको छ।
1: महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। अस्ति साउन 17 गते संखुवा सभाको खाँदबारी नगरपालिका एककी 33 वर्षीय पर्वा ढुङ्गानाको नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टरको सिफारिशका आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी परोपकार स्त्री तथा प्रसूति गृह थापाथली काठमाडौँमा ल्याइएको हो। ढुङ्गानाको विशेषज्ञ डाक्टरको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशीकला धरलाको गर्भमै शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार भइरहेको छ। दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
10: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
9: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
10: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01 54 54 66, व्हाट्सएप 98 65 44 24 96।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले ओह्रालो लागेको छ। शेयर बजार प्रतिष्ठित निफ्टी आज 21.15 अंकले घटेर 2663.18 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको शेयर 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 213 कम्पनीको शेयर घटेकामा 59 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर झण्डै 13.5% घटेको छ। समग्रमा बजार ओह्राल लागेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँग कारोबार रकम पनि घटेको छ। हिजो 4.57 करोड़ रूपियाँको कारोबार भएकोमा आज 343 कम्पनीको 1,07,00,000 किता शेयर 4.07 करोड़ रूपियाँमा किनबेच भएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद इन्दिरा राणा मगरले पाकिस्तानको ब्रोडपिक हिम पहिरोमा परेर ज्यान गुमाएका आरोही निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको हो। गएको बिहिबार आरोहणको क्रममा हिम पहिरोमा परेका पूर्जाको शव भेटिएको छ।
5: अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका 1-2 ठाउँमा पानी परिरहेको छ। अस्ति र हिजोको भन्दा मनसून केही निष्क्रिय भए पनि आज 1-2 ठाउँमा मध्यम तथा केही ठाउँमा सामान्य पानी परिरहेको हो। बितेको 24 भने मध्य प्रदेश बाहेकका प्रदेशका धेरैसो ठाउँमा ठूलो पानी परेको छ। सबैभन्दा धेरै जाजरकोटमा 138 मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मधेस र प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
4: न्यूनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायत 15 बुधे माग राखेर गएको बिहिबार साउन 14 आमरण अनशनरत स्टाफ नर्स ज्योति राणा भट्टको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले आज काठमाण्डुमा प्रदर्शन गरेका छन्। नर्स राणा भट्टको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र उहाँका जायज मागहरूको शीघ्र सम्बोधनका लागि दवाब दिने उद्देश्यले काठमाण्डु उपत्यका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। उनीहरूले नर्स बचाऊ, स्वास्थ्य बचाऊ, सम्मानजनक सेवा सुविधाको सुनिश्चितता गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। स्वास्थ्यकर्मीहरूले राणा भट्टको जीवन रक्षाका लागि सरकारले तत्काल सार्थक वार्ता र सहमति गर्न आग्रह समेत गरेका छन्।
5: सर्वोच्च अदालतका मिसिलमा क्षति पुगेका कारण लक्ष्य अनुसारको मुद्दा फर्सेट हुन कठिन देखिएको छ। आर्थिक वर्ष 2082-83 अदालतले 27,467 मुद्दा फर्सेट गर्न सकेन। न्यायालयमा गएको भदौ 24 भएको आगजनले मिसिलमा क्षति पुग्न गएका कारण दर्ता भएका मध्ये 11,469 मुद्दा मात्र फर्सेट भएका थिए। अदालतले गएको आर्थिक वर्षमा 19,769 मुद्दा फर्सेट गर्ने लक्ष्य राखेको थियो। यो वर्ष अदालतमा सबै गरी 38,936 मुद्दा दर्ता भएका थिए। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले गएको भदौ 24 नवयुवा आन्दोलनको क्रममा अदालतमा आगजनी भई क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्न नसकेको र मिसिल पत्ता लगाउन कठिनाई भएकाले मुद्दा फर्सेटमा ढिलाइ भएको जानकारी दिनुभयो।
4: नेपाल प्रहरीले गएको वैशाख 1 यता असार मसान्तसम्म देशभरबाट हाततियार सम्बन्धी मुद्दामा संलग्न 84 पक्राउ गरेको छ। 3 महिनामा काठमाडौँ उपत्यकाबाट 8, कोशी प्रदेशबाट 14, मधेसबाट 11, बागमतीबाट 5, गण्डकीबाट 18, लुम्बिनीबाट 13, कर्णालीबाट 10 र सुदूरपश्चिम प्रदेशबाट 5 पक्राउ परेका हुन्। पक्राउ परेकाहरूबाट 67 थान हाततियार बरामद भएको छ। अवैध हाततियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न देशभरि नै विशेष अभियान सञ्चालन गरिरहेको नेपाल प्रहरीले जनाएको छ। अवैध हाततियार कतै लुकाइराखेको थाहा भएमा सूचना दिन र अवैध हतियार बुझाउन समेत प्रहरीको अनुरोध छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। बंगलादेशले निर्वाचनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लागेको भर्चुअल सम्बोधनबारे भारतसँग आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ। साथै बंगलादेशले भएको व्यक्तिलाई राजनीतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी पनि दिएको समाचार संस्था रोइटर्सले जनाएको छ। नयाँ दिल्लीमा फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया एफसीसीए एसएले आयोजना गर्ने अगस्त 5 को कार्यक्रममा हसिनाको प्रस्तावित सहभागिताप्रति बंगलादेशको यो पहिलो आधिकारिक प्रतिक्रिया हो। एफसीसीएसएले जनाए अनुसार 78 वर्षकी हसिनाले आफ्ना छोरा सजीव वाजेद जोय र अन्य वक्ताहरूसँगै भिडियो लिंक मार्फत नयाँ दिल्लीको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। सन् 2024 अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनका कारण बंगलादेशबाट भागेपछि भारतमा बस्दै आएकी हसिनालाई भारतबाट सुपुर्दगी गराउन बंगलादेशले प्रयास गरिरहेका बेला यो विषय चर्चामा आएको हो। आफू विरूद्ध विभिन्न मुद्दाहरू दर्ता भए पनि हसिनाले आउँदो डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको बताउनु भएको छ।
4: विदेशकै अर्को खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकाका

0: 2022 इङ्ल्याण्डको टेस्ट टोलीको कप्तान रहेका स्टोक्सले गएको जूनमा न्यूजील्याण्डसँगको श्रृंखलाको तेस्रो तथा अन्तिम टेस्ट चलिरहँदा अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्याशित रूपमा सन्यासको घोषणा गरेका थिए। लन्डनको एक नाइट क्लबमा भएको घटनाका कारण न्यूजील्याण्डसँगको दोस्रो टेस्ट गुमाएको केही हप्तामै उनले सन्यासको घोषणा गरेका थिए। स्टोक्सले सन् 2027 एसिएसका लागि आफ्नो सन्यास उल्टाउन सक्ने सुझावहरूलाई पनि अस्वीकार गरेका छन्। टेस्ट कप्तानका रूपमा रूटको पहिलो कार्यकाल सन् 2017 2022 थियो र उनले इङ्ल्याण्डको नेतृत्व गर्दै 65 खेलमा कृतिमानी 27 जित निकालेका छन्।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अपभाव फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण। कप्तानगंजमा भएको घटनामा घाइते भएका अर्का एकजनाको पनि ज्यान गयो।
1: ग्यास अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन। अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै आयात गर्ने सरकारको निर्णय।
0: सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम अभाव। 1,269 भाइल मात्रै मौजदात, उपचारै प्रभावित हुने अवस्था नभएको सरकारको दावी।
1: पसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेको बारे बंगलादेशले भारतसँग धारणा माग्यो। राजनैतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी।
0: र भविष्यमा इङ्ल्याण्डको प्रशिक्षक बन्न बेन स्टोक्स इच्छुक।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

सके भएको कारणले यो समाज तिमीहरूलाई कल्लो राखेर राखेको बुझिसै र तिमीहरू

0: देशको सबैभन्दा विकसित ठाउँ, त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि पोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखा नहौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717। गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
2: Radio Tiger Studio Time।
0: यति बेला साँझको 7 बजेको छ।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत त्यसभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा गीती कथा पश्चाताप प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
2: नेपाल प्रहरीले गत वैशाख 1 गतेदेखि असार मसान्तसम्म देशभरबाट 3,316 जना लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट 511 जना, कोशी प्रदेशबाट 713 जना, मध्य प्रदेशबाट 255 जना, बागमती प्रदेशबाट 428 जना, गण्डकी प्रदेशबाट 199 जना, लुम्बिनी प्रदेशबाट 511 जना, कर्णाली प्रदेशबाट 121 जना, सुदूरपश्चिम प्रदेशबाट 457 जना र लागू औषध नियन्त्रण ब्यूरोबाट 131 जना पक्राउ परेका हुन्। सो अवधिमा अवैध लागू औषध गाँजा 8,632 किलो 683 ग्राम 691 मिलिग्राम, चरेस 31 किलो 168 ग्राम 671 मिलिग्राम, कोकिन 5 किलो 792 ग्राम 120 मिलिग्राम, हेरोइन 11 किलो 894 ग्राम 165 मिलिग्राम, अफिम 127 किलो 160 ग्राम 137 मिलिग्राम, पोलेन 21 किलो 46 ग्राम, नियन्त्रित लागू औषध ट्रामाडोल 976,626 ट्याब्लेट, नाइटाभेड 19,110 ट्याब्लेट, स्पास्मा 33,309 ट्याब्लेट, डाइजेपाम 9,553 एम्पुल, फेनारागन 16,654 एम्पुल, बुप्रेनोर्फिन 8,130 एम्पुल। प्रहरीले

0: अतिस्पर्शिया लक्ष्मी खड्का रहेका छन्। पक्राउ परेका मध्य पवनले सिंगापुर पठाइदिन्छु भन्दै दुईजना पीड़ितहरूबाट 7 लाख रूपियाँ, सुधीरले साइप्रस पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 1 लाख रूपियाँ र लक्ष्मीले रोमानिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 1,50,000 रूपियाँ लिई सम्पर्कविहीन भएका थिए।
1: काठमाडौँ तथा भक्तपुर जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालनमा संलग्न रहेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 8 बस्ने गोर्खाका 22 वर्षीय प्रोसेस गुरूङ, काठमाडौँ महानगरपालिका 7 बस्ने संखारापुर नगरपालिका 1 का 20 वर्षीय मुना श्रेष्ठ, भक्तपुर सूर्य विनायक नगरपालिका 4 डेरागरी बस्ने कञ्चनपुरका 21 वर्षीय जेनित झुकाल र भक्तपुर सूर्य विनायक नगरपालिका 1 बस्ने 34 वर्षीय कृष्ण नगर कोटी रहेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रोसेस र मुनालाई साउन 14 गते तथा जेनित र कृष्णलाई साउन 15 गते पक्राउ गरेको हो। प्रहरीले प्रोसेसको साथबाट 16 पोर्टको भीओआईपी डिभाइस 1 थान, ल्यापटप 1 थान, सिम कार्ड 22 थान, राउटर 1 थान, मुनाको साथबाट 16 पोर्टको भीओआईपी डिभाइस 1 थान, ल्यापटप 1 थान, राउटर 1 थान, सिम कार्ड 20 थान, जेनितको साथबाट 112 पोर्ट को भीओआईपी डिभाइस 5 थान, ब्याट्री 8 थान, इन्भर्टर 1 थान, सिम कार्ड 153 थान र कृष्णको साथबाट ब्याट्री 8 थान, यूपीएस 1 थान, इन्टरनेट हब 1 थान, ल्यापटप 1 थान लगायतका उपकरण तथा सामग्रीहरू बरामद गरेको छ। यसै गरी अवैध रूपमा भीओआईपी सञ्चालन गरेको अभियोगमा गोर्खा जिल्ला चुम्नुब्री गाउँपालिका 4 बस्ने 62 वर्षीय छिरिङ गुरूङलाई रूपन्देही जिल्ला सिद्धार्थ नगरपालिका 1 बाट साउन 13 गते प्रहरीले पक्राउ गरेको छ।
0: ठगी आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष दाङका 52 वर्षीय भूपेन्द्र भण्डारीलाई साउन 14 गते प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पूर्जी अनुमति प्राप्त भए पश्चात केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौँबाट 2070 वैशाख 2 गते स्मार्ट टेलिकम प्रालीको नाममा प्रदान गरिएको आधारभूत टेलिफोन सेवाको अनुमति पत्र नियमानुसार नवीकरण नगरेको कारणबाट 2080 वैशाख 2 गतेदेखि स्वत रद्द भएको थियो। अनुमति पत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 नियम 18 बमोजिम सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार संरचना दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल समेतको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको नाममा आएकोमा नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क र एनसेल आजियाटा लिमिटेडको मिलेमतोमा गैर कानूनी रूपमा लिलाम गरी गराई नेपाल सरकार दूरसञ्चार प्राधिकरणको हक हनन गरी गैर कानूनी रूपमा लिलामी गरेको ठगी आपराधिक विश्वासघात तथा संगठित अपराध मुद्दामा उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।
1: सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका 9 का 39 वर्षीय जनक भूषाललाई साउन 16 गते प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा राज्यको विद्यमान परिवेशलाई प्रत्यक्ष असर पार्ने तवरबाट युट्युब च्यानल नेपाली खबर टीभी मार्फत भ्रामक सूचना प्रवाह गर्ने भिडियो सामग्री तयार पारी अफवाह फैलाई जातीय तथा धार्मिक हिंसात्मक तथा ध्वंसात्मक गतिविधि विधिहरूमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित र आक्रामक बनाउने साथै कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भने रोक लगाएका सामग्रीहरू वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन प्रदर्शन र प्रसारण गर्ने कार्यमा संलग्न रहेका उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा बुटवलबाट पक्राउ गरेको हो।
0: बैंकिङ कसुर मुद्दामा संलग्न रहेको अभियोगमा 4 जनालाई साउन 13 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बैतडीकी 40 वर्षीय रश्मि पन्त, गुल्मीका 44 वर्षीय सन्तोष गेवाली, 41 वर्षीय राजेन्द्र श्रेष्ठ र रूपन्देही जिल्ला तिलोतमा नगरपालिका 4 बस्ने 48 वर्षीय शिशिर पौडेल रहेका छन्। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ गीति कथा पश्चाताप।

गर्छ। मान्छेले आफ्नो जीवन कति अमूल्य छ भनेर मापन गर्नै सक्दैनन्। सामान्य सोचिदिन्छौ, जस्तै भइहाल्छ नि, एकैछिन त हो नि, रमाइलो गरौ न, आज मात्रै त हो नि। हो, यस्तै यस्तै सामान्य सोचले असामान्य दुर्घटना निम्त्याएपछि मात्रै मान्छेले पछुताउन थाल्छ चाहिँ लाग्छ। ठ्याक्कै म जस्तै कोही सुरुमा सामान्य सोचेर रमाइलोको लागि लागु औषध सेवन गर्छन् र जीवनभर पछुताउँछन्। कोही आवेगमा कसैको हत्या गर्छन् र पछुताउँछन् त कोही साइबर अपराधमा धकेलिरहेका छन् त कोही आज त हो नि, अहिले त हो नि, कमाउन पर्छ भन्दै लुटपाट तथा अपहरण र ठगी जस्ता धन्दामा फसिरहेका छन्। यी जस्तोसुकै चीजमा हेलचेक्राई गर्नु सबैले अन्तिममा पश्चाताप नै दिने हुन्। जब होस आउँछ तब पश्चाताप मात्रै बाँकी, अरू सबै सकिएको हुन्छ। कहिलेकाहीँ सामान्य सोचिएका यस्ता घटनाले एकाएक जिन्दगीलाई कहाँबाट कहाँ पुर्याएर छोड्छ पत्तै हुँदैन।

गलत कर्मले कसैलाई जेलसम्म पुर्याउँछ, कसैको ज्यानै जान्छ भने कसैको हालत मेरो जिन्दगी जस्तै ओछ्यानमा पुगेर थन्किन्छ। कुनै जमाना थियो, बुवा इन्डियन लाउरे, घरमा आमा र म। मेरो पढाई पनि राम्रो भएकोले एसई सकिए लगत्तै मेरै रोजाइमा मलाई नयाँ पल्सर बाइक किनिदिनु भयो। तराईको बसाई, बिहान बजारमा कलेज जान्थे। मेरो 220 को नयाँ पल्सर बाइक भएपछि साथीहरूलाई के चाहियो र सधैँ 3-4 जना चढेर हिँड्थ्यौं। कहिले ट्राफिक प्रहरीको आँखा छल्थ्यौं त कहिले अटेर गरेर आँखै अघिबाट भाग्थ्यौं। सम्झिँदा त साह्रै सुन्दर लाग्छन् ती अटेरीपन, ओभर स्पीड बाइक अनि साथीहरूको ओठमा चुरोट अनि हातमा बियरको बोतल। आकाशको प्लेनको स्पीड के स्पीड, त्यो भन्दा आँकिएको हुन्थ्यो मेरो 220 पल्सर। त्यही हावाको गतिलाई उछिन्ने मोटरसाइकलको बेगसँगै उडे मेरा जिन्दगीका सारा सपना।

शुक्रबारको दिन थियो। सधैँ जस्तै कलेज सकेर साथीहरू जम्मा हुने जक्सनमा उपस्थित भयौं। कसैले के सेवन गरे, कसैले के, मैले पनि बियर पिएँ। घर फर्किनु पर्ने हामी एकै ठाउँका चारजना थियौं। गफगाफ र रमाइलो गर्दा गर्दै बजारमै साँझको 5 बजिसकेको थियो। मेरो मोटरसाइकल हुँदा हुँदै टेम्पो चढेर घर जान कुन साथीले मान्नु, अनि लाग्यौं चारजना मेरै बाइकमा चढेर घरतिर। मेन रोड छोडेर भित्री बाटो हुँदै प्रहरीको आँखा छलेर घर पुग्नै लागेका थियौं। स्पीड 100 भन्दा माथि थियो। दशा भनौ कि लापरवाहीको नतिजा भनौ, हाम्रो मोटरसाइकल अचानक पार्किङ गरिराखेको ट्रकमा ठोक्किन पुग्यो। मोटरसाइकल त टुक्रा टुक्रा भएको रहेछ। धेरै पछि होस् आएपछि थाहा भयो, कोही साथी कहाँ उछिट्ठ्यौं, कोही कहाँ। एकजना साथीको त घटनास्थलमै मृत्यु भयो। कसैले हात गुमाए त कसैले आँखा, र मैले भने आफ्नो दाहिने खुट्टा गुमाए। मैले खुट्टा गुमाएको होइन, बुवा आमाको सपना गुमाएको हुँ, मेरो जिन्दगी गुमाएको हुँ। कुनै संघर्षमा गुमाएको भए बरु अलिकति खुसी नै मिल्थ्यो होला। ती मरेका साथी पनि शहीद हुन्थे होलान्, तर आफ्नै लापरवाहीले जिन्दगी सकिएपछि कसलाई दोष दिनु। आफै पश्चातापले पिरो लिनु बाहेक अर्को विकल्प छैन। अहिले म त्यही पश्चातापको भुमरीमा रुमलिरहेको छु। केही छैन मसँग, कोही छैनन् मसँग, आधा शरीर चल्दैन, ओछ्यानमै बितिरहेका छन् दिनहरू। बस म कालले कहिले लैजाला भनेर पालो कुर्दैछु।

0: हजुरबाले भन्नुहुन्थ्यो, नाति यो उमेर र वंश मेरो पनि थियो, तेरो बाबाको पनि थियो। संसारका हरेक व्यक्तिको लागि यो समय आउँछ, पालापन, वंश, साथीभाइ अनि लहै लहै र रंग रमाइलो। संगत र रंग रमाइलोलाई होसमा गरिएन भने वा सही संगत भएन भने जिन्दगी भरि पछुतो मान्नु पर्ने हुन्छ। हो, हजुरबाको त्यो बोली अहिले आफ्नै जीवनमा लागू भइरहेको छ। मैले त्यो बेलामा अलिकति मात्रै संयमता अपनाएको भए, मोटरसाइकल थियो, साथीभाइ पनि थिए, तर ट्राफिक नियमको मात्रै पालना गरेको भए पनि सायद आज म यो आधा शरीर लिएर बाँच्नु पर्ने थिएन होला, मेरो साथीहरूले ज्यान गुमाउनु पर्ने थिएन होला, आज बुवा आमाको मुस्कानको साक्षी बन्न पाउने थिए। एकछिनको रमाइलो साथीभाइसँगको एकैछिनको रौनकले पूरा जिन्दगी नै अन्धकारमा धकेलिदियो। अनि बुझ्दैछु जीवन कति बहुमूल्य रहेछ भनेर, तर बुझेर के गर्नु, गुमिसकेको जिन्दगी र समय फिर्ता नआउँदो रहेछ। बस पश्चाताप गर्नु बाहेक अरू केही विकल्प छैन।
1: यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो गीति कथा पश्चाताप। यसका लेखक तथा प्रस्तुतकर्ता हुनुहुन्थ्यो दीपक राज विश्वकर्मा।
0: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र लक्ष्मण विष्ट, सहकर्मी अम्बिका केसी र मध्यपक राज विश्वकर्मा पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: एनबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुकुम्बासी समस्या समाधान बारे संसदमा विपक्षीहरूले उठाए संयुक्त आवाज, मन्त्रीले गरिन् सहयोगको अपेक्षा।
1: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति कहिलेबाट?
2: एक हप्ता 10 दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य भएको छ।
0: आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी र अन्तर्राष्ट्रिय प्रसंगमा युरोपेली संघद्वारा अवैध आप्रवासी समस्यासँग जुझेको स्पेनको प्रशंसा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनीता दाहालबाट समाचार सुन्नुहोस्। इरान युद्धका कारण तेलको मूल्य बढेपछि ठूला तेल कम्पनीहरूले कीर्तिमान कायम राख्ने गरी नाफा भएको घोषणा गरेका छन्। विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोले पछिल्लो 3 महिनामा नाफा 44% बढ़ेको जनाएको छ। यो वृद्धि इरानले स्ट्रेट अफ होर्मुजमा गरेको अवरोध र रेड सीमा हुथी विद्रोहीहरूले साउदी जहाजहरूमाथि गरेको आक्रमणका बावजूद भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका कारण अत्यधिक नाफा कमाइरहेका भन्दै तेल कम्पनीहरूको आलोचना गरेका छन् र उपभोक्ताका लागि तेलको मूल्य घटाउन माग गरेका छन्। यसैबीच कतारले अमेरिका र इरान बीचको युद्धको कूटनीतिक समाधान खोज्ने प्रयासलाई अन्य मध्यस्थता गर्ने राष्ट्रहरूसँग मिलेर निरन्तर अघि बढ़ाइरहेको जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कतार, पाकिस्तान र ओमानले वार्ता सहज बनाउन आपसमा नजिकबाट समन्वय गरिरहेका छन्। तर अहिलेका लागि अमेरिका र इरान बीच प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको पनि उनले बताएका हुन्। गत साता 70,000 भन्दा बढ़ी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको भूभाग सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले जनाएको प्रतिक्रियाको प्रशंसा गरेका छन्। आज भएको भिडियो कन्फरेन्समा युरोपेली संघका आप्रवासन प्रमुखले ठूलो संख्यामा भएको अवैध प्रवेशका लागि गलत सूचना र मानव तस्करहरूलाई दोष दिएका छन्। उनले सीमा सुरक्षा बलियो बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव पनि गरेका छन्। अहिले अधिकांश अवैध आप्रवासीहरू फेरि मोरक्को फर्किसकेका छन्। गाजा सिटीमा सन् 2023 भएको इजरायली आक्रमणमा ध्वस्त भएको आवासीय भवनको भग्नावशेष मुनि पुरिएका 112 जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ। उनीहरू ती 300 भन्दा बढ़ी मानिस मध्ये थिए जो उक्त आक्रमणमा मारिएका थिए। जेरूसलेममा रहेकी योलान्ड नेल भन्छिन्, गाजा सिटीबाट सार्वजनिक भएका दृश्यहरूमा पीड़ितहरूको शव सड़कमा लहरे राखिएको देखिन्छ र ती शवलाई प्यालेस्टिनी झण्डाले ढाकिएको छ। शोकाकुल परिवारका सदस्यहरूका अनुसार हालै नागरिक सुरक्षा निकायले सञ्चालन गरेको उद्धार अभियानमा परेका शवहरूमध्ये 40 जना बालबालिका, 38 जना महिला र 7 जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। बीबीसीकी योलान्ड नेलको भनाई, गाजाभरि अझै पनि भग्न अवशेष मुनि हजारौं मानिसका शव बेपत्ता रहेको अनुमान गरिएको छ। र फ्रान्सका अधिकारीहरूका अनुसार ब्रिटेन पुग्न इंग्लिश च्यानल पार गर्ने प्रयास गरिरहेका आप्रवासीहरू चढ़ेको डुंगामा आगलागी भएपछि करिब 160 जनाको उद्धार गरिएको छ। यो घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। भूमिहीन तथा सुकुम्बासीहरूले भोग्दै आएका समस्याको दिगो समाधानका लागि प्रतिपक्षी दलहरूले संसदमा संयुक्त रूपमा आवाज उठाएका छन्। जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित विपक्षी दलका सांसदहरूले सुकुम्बासी समस्यालाई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले भने सुकुम्बासी समस्या सम्बोधन गर्ने काम अगाडि बढ़िसकेको भन्दै सरकारको प्रतिरक्षा गरिन्। सुनौ एक रिपोर्ट। नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे प्रस्तावक, नेकपा एमालेका ऐन बहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र श्रम संस्कृति पार्टीका आरएन राई समर्थक रहेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल भएको हो। आङदेम्बेले वास्तविक सुकुम्बासीको पहिचान गरी राज्यले प्राथमिकीकरण सहित उपयुक्त स्थानमा स्थानान्तरण र पुनः स्थापना गर्नुपर्ने बताए।
4: सरकारले स्थायी समाधानको समयसीमा घोषणा गर्नुपर्दछ। वास्तविक भूमिहीन भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरण छिट्टो सम्पन्न गरियोस्।
0: नेकपा एमालेकी सांसद पद्मा हरियालले सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धी समस्याको समाधान राजनीतिक विषय नभएको बताइन्। समस्या समाधानमा आफ्नो पार्टी सरकारसँगै हुने प्रतिबद्धता उनले जनाइन्।
1: हामीले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या सँगसँगै एउटै डालोबाट नै हामीले समाधान गर्नुपर्ने परिस्थितिमा छौं।
0: नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले पूर्व तयारी बिना सरकारले सुकुम्बासी बस्तीहरू हटाएको आरोप लगाए। सुकुम्बासी समस्याको व्यवस्थित समाधान हुनुपर्ने उनले उल्लेख गरे।
5: अहिले भूमिहीन अव्यवस्थित र सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्नुपर्छ, तर यो तरिकाले होइन। सरकारले तात्तै खाउँ जल्दी मरौको जुन प्रवृत्ति देखाएको छ, यसको परिणामहरू पनि सरकारले सायद भोगि नै राखेको छ र त्यो नहोस् भन्ने हाम्रो शुभेच्छा र शुभकामना पनि म व्यक्त गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले नागरिकलाई राज्यले उचित व्यवहार गर्नुपर्नेमा जोड दिए।
6: नागरिकलाई अनागरिक ढंगले व्यवहार गर्नु हुँदैन। हाम्रो देश भनेको हिजो कुनै देशबाट निकाला गरेको नागरिकहरूले पनि आश्रय दिने अथवा वासस्थान दिने देश हो, तर आफ्नै देशको नागरिकलाई अनागरिक ढंगले व्यवहार गर्नुहुन्न सरकारले, त्यो म अनुरोध गर्न चाहन्छु।
0: छलफलका क्रममा उठेका विषयबारे बोल्दै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्या सम्बोधनको विषयलाई सरकारले गम्भीर रूपमा लिएको भन्दै समाधानमा लाग्ने समय सबैको सहयोगमा निर्भर गर्ने बताइन्।
1: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: उनले सुकुम्बासीहरू लामो समयदेखि बस्दै आएकै स्थानमा जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।
1: नेपाल सरकारले उहाँहरू जहाँ बसिरहनु भएको छ लामो समयदेखि त्यही दिने गरिकन व्यवस्था अगाडि काम कारवाही अगाडि बढ़िरहेको छ, तर कहिलेकाहीँ त्यो नेगेटिभ लिस्टमा भएको जग्गाहरूको हकमा मात्रै त्यसमा नेपाल सरकारले चाहिँ उहाँहरूलाई स्थानान्तरण अर्को ठाउँमा चाहिँ सिफ्ट गर्नुपर्ने हुन्छ।
0: सरकारले काम थालिसकेको भन्दै सत्तारूढ़ दलका सांसदहरूले सुकुम्बासी समस्याबारे जरूरी सार्वजनिक महत्वको प्रस्तावको औचित्यमाथि प्रश्न गरे। अर्को विषय, खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकिरहेका बेला उक्त विषयले संसददेखि संसदीय समिति तथा प्रधानमन्त्री कार्यालयसम्ममा प्रवेश पाएको छ। आज एकै दिन प्रतिनिधि सभाको बैठक संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा त्यसबारे छलफल भएको हो। ग्यास उद्योगीहरू सहितको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलको निष्कर्षबारे हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोधेका छौं।
2: खास गरी एलपी ग्यासको आपूर्ति र वितरण दुईटै पक्षमा कतै समस्या हो कि भन्ने लाइनमा नै आज छलफल केन्द्रित रह्यो। र हामीले के पाएका छौँ भने अहिले पछिल्ला दिनहरूमा भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, बरु बढ्दै गएको अवस्था छ। यहाँ आइसकेपछि मार्केटमा जाँदाखेरि कतै त्यसको सन्तुलन वितरण बिग्रेको हो कि भन्ने लाइनमा उद्योगीहरूसँग हामीले परामर्श पनि गर्यौं र के पनि भन्यौं भने वैकल्पिक सिलिन्डर नभएको ग्राहक हुन्छ नि हजुर, उसको पहिचान गरेर उनीहरूलाई चाहिँ सुनिश्चित गर्नु पर्यो, उसले पाएको सुनिश्चित गर्नु पर्यो। यो विषयबाट अगाडि बढौं र गृह मन्त्रालयबाट हिजो साँझ मात्रै कलेक्सन भएको डाटाको आधारमा आठवटा जिल्लामा अलि समस्या देखिएको भन्ने विषय आयो, त्यो आठवटा जिल्लामा अलि बढी प्राथमिकता दिएर वितरण प्रणालीलाई सुधार्ने भन्ने सहमतिका साथै हामी उठ्यौँ। हजुर,
0: कुन कुन जिल्लामा अलि बढी समस्या देखिएको छ?
2: जिल्लाको नाम म यहाँ ठ्याक्कै लिन्छु, गृह मन्त्रालयबाट संकलित डाटाको आधारमा हो। सुनसरी, प्युठान, काठमाडौँ, भक्तपुर, पर्सा, मकवानपुर, सुर्खेत र सोलुखुम्बु।
0: हजुर, यी जिल्लाहरूमा आपूर्तिमै हो अथवा के समस्या देखिएको मुख्य चाहिँ
2: भनेको बेला ग्राहकहरू उपभोक्ताहरू जाँदाखेरि ग्यास पाएनन् भन्ने खालको विषय उठ्यो। अब त्यसको पनि सबै ठाउँ नहोला, तथापि ती जिल्लाबाट आउँदाखेरि अलिक समस्या परेको हो कि भन्ने लाइनमा आयो। अब हामी समस्या परेकोमा समाधानमा नि जानु पर्यो र सिस्टमिक कुनै समस्या छ भने ट्र्याकिङ गर्नुपर्ने छ, सिलिन्डरको अवस्था हेर्नुपर्ने छ भने त्यो पनि सुधार गरेर जाउँ भनेर दुई तिनवटा अरू कुरा पनि उठेका छन्। यहाँ पेट्रोलियम कानूनको विषयमा सुधार गर्ने विषय अनि व्यावसायिक सिलिन्डर छुट्टै गराउने विषय यी पनि छन्। तर तत्कालीन समाधान भनेको त नपाएकोलाई पाउने अवस्थाको सिर्जना गर्नु पर्यो होइन र, त्यो भएर विकल्प नभएको उपभोक्तालाई चाहिँ सम्बोधन गरेर जाने पनि विषय हामीले चाहिँ उठाएका
0: छौँ। यहाँले चाहिँ आपूर्ति नियमित जस्तै भइरहेको भन्नुभयो, पाउने ग्राहकहरूको लाइन चाहिँ देखिन्छ, समस्या कहाँनिर देखियो? आज स्वयं व्यवसायीहरूसँगै छलफल गर्दाखेरि चाहिँ के ल्यायो उनीहरूले?
2: हामी संसदीय समितिको पनि बैठकमा सेयर गर्न पुगेका थियौँ के हो त समस्या भन्ने बारेमा उहाँले जिज्ञासा राख्नु भएको थियो। यो के देखिन्छ भने यहाँलाई बताउँदाखेरि आधा सिलिन्डर हुँदाखेरि उनीहरू त्यति इच्छुक नभएको ग्राहकहरू पनि अहिले फुल सिलिन्डर हुने बेलामा त्यति बेलाका सिलिन्डर पनि बाहिर बजारमा निस्कन खोजेको देखिन्छ ट्रेन हेर्दाखेरि। भनेपछि डिमान्ड अथवा माग चाहिँ एकैचोटि बढ्ने देखियो। हजुर, हामीले यो आपूर्ति बढाएर जाँदाखेरि पनि त माग सम्बोधन भइरहेको छैन। भनेपछि हामीले भारतीय सरकार आयुषीलाई पनि रिक्वेस्ट गर्ने कुरा अगाडि बढाएका छौँ। हुन त साबिक भन्दा अहिले बढेरै आएको छ, तर त्यो चाहिँ सिलिन्डर चाहिँ मार्केटमा आउने क्रम फेरि हामीले सोचे भन्दा बढी आइरहेको हुनाले हामीले भनेकै बेला उहाँहरूले दिनसकेका छैनौँ। अनि टेकुमा वैकल्पिक बिक्री वितरण पनि भइरहेछ, लाइनहरू पनि देखिरहेछ होइन। यी कुराहरूमा उद्योगीहरूलाई पनि अलिक बढी जिम्मेवार बनेर जहाँ जहाँ समस्या छ त्यहाँको पहिले हल गरेर अगाडि बढ्नुहोस् भनेर हामीले चाहिँ आज भनेका छौँ।
0: आसन्न चाडबाड, ठूला चाडबाडहरूलाई मध्यनजर गर्दै त्यसका लागि के छ आपूर्तिको यहाँहरूको योजना? आजको बैठकमा त्यसबारे पनि छलफल भएको सुनियो।
2: हरेक वर्ष गर्छौ नै होइन, यो साउन महिनाको अन्तिम अथवा भदौको शुरूमा हामीले छुट्टै त्यसको मिटिङ गर्ने तयारी गर्ने सुपथ मूल्य पसलका कुरामा जाउँला। तर अहिले चाहिँ यो खाना पकाउने ग्यासको समस्या एक हप्ता दस दिनभित्रै हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
0: उसो भए अब हप्ता दस दिनमा ग्यासको सहज आपूर्ति हुन थाल्छ?
2: हजुर हो, हामीले आशा गरेको पनि धेरै हो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। कोशी प्रदेश सम्बन्धी एउटा विषय, नेकपा एमालेको नेतृत्व पंक्तिले दबाव दिइरहे पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन अस्वीकार गरेको बताएका छन्। पार्टी अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूहरूले कार्कीलाई भेटेको नेकपा एमालेका सचिव शेरधन राईले बताएका छन्। यसै सन्दर्भमा हामीले कार्कीलाई तपाईँले राजीनामा दिन नमानेकै हो भनेर सोधेका छौं।
7: पार्टीले राजीनामा दिनु भनेको छैन, केही साथीहरू प्रदेशको इन्चार्ज मेरै तहको साथी आएर राजीनामाको कुरा गर्नुभएको हो। मैले भने तपाईँको कुरा मेरो लागि पार्टी निर्णय हुँदैन, पार्टीले संस्थागत ढंगले माथिबाट अध्यक्षले लेखेर पठाएपछि हुने हो। त्यसले गर्दाखेरि यो तपाईँ र म एउटै लेभलको भएको हुनाले तपाईँले यो मलाई भन्न पनि मिल्दैन। अहिले राजीनामा दिनुपर्ने आवश्यकता पनि छैन र नेकपा एमाले नेपाली कांग्रेस माओवादी केन्द्र लगायतका दलहरू एक ठाउँ उभिनु पर्ने बेलामा आफा पनि दलभित्र हामीले पक्ष विपक्षमा लाइनहरू लगाउने उभिने हो भने त्यसले राम्रो म्यासेज जाँदैन।
8: नेतृत्व परिवर्तन नगरौँ,
7: कुनै प्रश्न नउठेका सुशासन अनुशासन क्रियाकलापमा कुनै प्रश्न उठेका मान्छेहरू कन्टिन्यू गर्दा हुन्छ भन्ने मेरो मान्यता हो। यद्यपि यो मेरै सन्दर्भमा मात्रै मैले भनेको होइन, यसलाई आम पब्लिकले पनि अहिलेको बेला सत्ता समीकरणका फेरबदल मुख्यमन्त्रीहरूका फेरबदललाई नेपाली जनमतले राम्रो मानिरहेको छैन।
8: तर पार्टी नेतृत्वले त अर्को दलसँग विभिन्न प्रदेशमा सत्ता समीकरण परिवर्तन गर्ने सहमति गरिसकेको सन्दर्भमा
7: त्यो पनि सैद्धान्तिक रूपमा भेटेको कुरा थियो। अब त्यो भइसक्यो, त्यसलाई हामीले के भनेका छौँ भने जे छ जुन जुन ठाउँमा जुन जुन पार्टीको नेतृत्व अहिले छ र उसको भागमा परेको छ भने त्यसलाई कन्टिन्यू गरेर जाँदा हुन्छ भन्ने मेरो भनाइ हो।
8: यहाँको अडान त पार्टी नेतृत्वको चाहना विपरीत देखियो नि त होइन?
7: पार्टी नेतृत्वको विपरीतको चाहना होइन, म पनि पार्टीको एउटा अगुवा कार्यकर्ता हो, पोर्टफोलियोको हिसाबले अहिले सचिव हो र यो तहमा मेरो छलफल पनि भएको छैन माथि नेताहरूसित। त्यसले गर्दा छलफलै बेगर कोही एउटा व्यक्ति मेरै समानको अथवा मेरो भन्दा तल्लो मात्रको मान्छे आएर मलाई निर्देशन गर्ने हैसियत चाहिँ राख्ने स्थिति बन्दैन।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की साथी अशोक दाहालसँग कुरा गर्दै। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, गत साता 70,000 भन्दा बढी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले परिस्थितिको सामना गरेको भन्दै प्रशंसा गरेका छन्। यसअघि स्वतन्त्र आवत जावतको व्यवस्था गर्ने सिंगन व्यवस्थाबाट स्पेनलाई निलम्बन गर्नुपर्ने सुझाव आएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: सिउटा प्रवेश गरेका मध्ये झण्डै 69,500 आप्रवासीहरू मोरक्को फर्किसकेको स्पेनको अनुमान छ। यसअघि मोरक्को फर्किनेको संख्या 50,000 आसपास रहेको ठानिएको थियो। स्पेन तर्फको सीमामा 72 जनाको र मोरक्को तर्फ 11 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। यो विषयमा आज युरोपेली संघ ईयूका आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्समा आकस्मिक बैठक गरेका हुन्। सिउटाको घटनाले ईयूका 27 सदस्य राष्ट्र बीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथलाई लेखिएको पत्रमा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले संकटको तत्काल व्यवस्थापन गरेको भन्दै उनको प्रशंसा गरेकी छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: And when the time came for him to go back to Zaporizhia, he said, I'm afraid it's more dangerous in the actual city where Russians are hitting.
10: Radio Tiger, 97.2 MHz. Garjan cha sadai baap chai.
11: Radio Tiger, studio time. यति बेला रात्रिको 9 बजेको छ।
12: हस् त यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।